0: साधारण सभा हुने मिति, समय, साधारण सभा हुने स्थान, मिति र समय। स्थान कालिंचो गाउँपालिका वडा नम्बर 8 कार्यालय प्रांगण मिलडाँडा। मिति 2083 साल असोज 27 गते। समय बिहान 10 बजे। यहाँ चाहिँ कि अर्कै 27 कि भनेको छ कि
1: दुई हजार तिरासी भदौ 11 गतेदेखि 2083 मंगसिर 27 गतेसम्म भाका नागेका ऋणीहरूले ऋण चुक्ता गर्न आएमा हर्जना नलिने र यस संस्थामा शीर्ष सदस्य बन्न चाहनेहरूका लागि प्रवेश शुल्क छूट गरिएको समेत जानकारी गराइन्छ। असार मसान्तसम्म नियमित बचत छुटेकाले खाजा भत्ता उपलब्ध गराइने छैन। गायत्री ओली व्यवस्थापक, नीलकमल कृषि सहकारी संस्था लिमिटेड, कालिङचो गाउँपालिका, सुनखानी, दोलखा।

0: व्यवसाय गरिरहेका शीर्ष सदस्यहरूसँग सुझाव संकलन। असोज 24 गते बन्सरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेबाट 10 बजेसम्म साबिक लामीडाँडा गाविसका सदस्यहरू। असोज 24 गते सिंगटी पारी घाट बिहान 11 बजेबाट 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू।
1: असोज 24 गते लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेबाट 3 बजेसम्म कालिम्पोङ गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। असोज 24 गते सुन्दरावती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक सुन्दरावती गाविसका सदस्यहरू। असोज 24 गते कालिम्पोङ गाउँपालिका वडा नम्बर 8 मिलडाँडा बिहान 11 बजेबाट अपरान्न 4 बजेसम्म कालिम्पोङ गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। र असोज 25 गते समापन संस्थाको हल बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू। अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
0: साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको सञ्चालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित, आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी नीतको पारिश्रमिक निर्धारण सम्बन्धमा, नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा, संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा,
1: सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा, संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा, भाका नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा, संस्थाको 24 औं वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नको लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा र सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा।
0: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनुपर्नेछ। 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङ्गको प्रतिलिपि उपलब्ध गराइदिनु हुन एसी सूचना मार्फत जानकारी गराइन्छ। भाका नागेको ऋण तथा नियमित बचत छूट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बड़ा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गोपाल बहादुर पाण्डे अध्यक्ष, आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेड, कालिम्पोङ गाउँपालिका वडा नम्बर 7 भदौरे दोलखा।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: बनाए पनि हुँदैन के भएको होला यो कति बिग्रेको हो
2: होइन साइला दाई के बिग्रियो खटङटङ पार्दै हुनुहुन्छ त
1: हेर न भाइ यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको बनाइने ठाउँ कता हो यता थाहा छैन तिमीलाई केही थाहा छ
2: किन थाहा नहुनु नि साइला दाई चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि त्यही गए भइहाल्यो नि मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ म पनि त्यतै जान लागेको
1: ए हो र कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले म पनि यो मेसिन लिएर हिँडिहाल्छु
3: हजुर लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्
2: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855109677 बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार
4: ख्याल राख्नुहोस् तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ
5: विचार गर्नुहोस् अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ
4: सम्झनाहोस् जाड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन रगत दूषित बन्न पुग्छ खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ
5: याद राख्नुहोस् जाँड रक्सीको सेवनले तपाईँलाई छडीको उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन पीर परेर खाएको दुःख भुल्न खाएको शोक बिर्सन पिएको तागत दिन्छ अनि लिएको चाड पर्वमा त खानै पर्यो धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन् यसै कारण
4: होसियार हुनुहोस् जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ
5: सजग बन्नुहोस् कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ आफैलाई पनि त्याग्न सक्नुहुन्छ तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न
4: जिम्मेवारी वहन गर्नुहोस् शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन औषधि खान पैसा हुँदैन तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ
5: त्यसैले आजैबाट सचेत बनौ जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ
4: साथी कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन शारीरिक यातना त पाइरहेका छैनन् बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन् तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ
6: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बेगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील
2: होइन ए बहिनी यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ
7: हेर्नु न दाई मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि
2: लौ बहिनी यति कुराको लागि भौतारिनु पर्दैन नि हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि
7: ए हो र दाई उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले
2: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपड़ा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपड़ाहरू सिलाइन्छ र रेडीमेड कपड़ाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
7: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
2: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि।
8: भावपूर्ण श्रद्धाञ्जली। तामाकोशी गाउँपालिका वडा नम्बर 3 जफे छौडे निवासी हाम्रा परम पूजनीय अभिभावक डम्बर बहादुर महतको यही मिति 2083 साल भाद्र 14 गते 76 वर्षको उमेरमा उपचारका क्रममा भएको असामयिक निधनका कारण हामीले हाम्रा अभिभावक र मार्गदर्शक व्यक्तित्व गुमाएका छौं। यस दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ। स्वर्गीय बुबाको भौतिक अनुपस्थितिले हामीलाई संरक्षक विहीन बनाएको यस पीड़ादायी समयमा अन्तिम दाह संस्कारमा संलग्न आफन्तजन विभिन्न माध्यमबाट समानुभूति, समवेदना, साथ समर्थन सहित मनोबल प्रदान गर्नुहुने इष्टमित्र, बन्धु बान्धव लगायत सम्पूर्ण महानुभावहरूमा हृदयदेखि नै कृतज्ञता व्यक्त गर्दछौ। सम्पूर्ण महत परिवार, तामाकोशी गाउँपालिका वडा नम्बर 3 जफे छौडे दोल।

0: दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर 4 जिहाँको हाल काठमाडौँ जिल्ला नागार्जुन नगरपालिका वडा नम्बर 3 आदेश्वर मन्दिर छेउमा बस्ने हाम्रा पूजनीय पिता श्री सुक बहादुर शाह शंकरको यही मिति 2083 भदौ 18 गतेको दिन 89 वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्त मर्माहत भएका छौं। शोकको यस दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारणा गर्ने शक्ति मिलोस् भन्दै हार्दिक श्रद्धांजलि अर्पण गर्दछौ। श्रीमती अमृतमाया शाह शंकर छोरा बुहारीहरू छत्रबहादुर शाह शंकर राधा शाह शंकर समला सेन्चुरी नाति नातिनीहरू राजकुमार शाह शंकर राम शाह शंकर लक्ष्मण शाह शंकर र सीता शाह शंकर नातिनी बुहारीहरू उर्मिला घिमिरे सुन्दरी बराइली र आशा शाह शंकर पनातिनी आरुष शाह शंकर लगायत सम्पूर्ण शाह शंकर परिवार गौरीशंकर गाउँपालिका वडा नम्बर 4 झ्याकु दुलखा। साथै यही मिति 2083 भदौ 30 गते मंगलबारको दिन हुने 13 दिनको पुण्यतिथि परेको हुँदा हाम्रा सम्पूर्ण आफन्त इष्टमित्रलाई उपस्थित भई पितृ प्रसाद ग्रहणको लागि हार्दिक अनुरोध गर्दछौ। समय मध्याह बजेदेखि बेलुका 5 बजेसम्म। स्थान नागार्जुन नगरपालिका वडा नम्बर 3 आदेश्वर मन्दिर परिसर काठमाडौँ। फोन नम्बर 98 41 63 66 35 र 97 68 72 500 1।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
1: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: जनस्वास्थ्य कार्यालय दुलखा।
3: धुलिखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
4: धुलिखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
5: हाम्रा सेवाहरू:
3: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
5: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा।
4: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
5: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
3: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
5: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
3: हाम्रा अन्य थप सेवाहरू: इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलिखेल अस्पताल दोलखा, अस्पताल दोलखा। वृहत आँखा शिविर सञ्चालन सम्बन्धी सूचना।
6: नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान, लायन्स क्लब अफ दोलखा तथा दोलखा लायन्स आँखा केन्द्रको आयोजनामा दोलखा जिल्लाका विभिन्न स्थानमा चश्मा जाँच तथा वितरण सहितको वृहत आँखा शिविर सञ्चालन हुने भएकाले आफूलाई पाए पर्ने स्थानमा उपस्थित भई आँखाको जाँच तथा उपचार गराउनु हुन सम्पूर्णमा अनुरोध गर्दछौ।
3: आँखा शिविर सञ्चालन हुने मिति र स्थान: 2083 साल भदौ 23 गते मंगलबार, स्थान घ्याङ स्वास्थ्य चौकी मेलुङ 3 घ्याङ, भदौ 24 गते बुधबार, वडा नम्बर 6 कार्यालय मेलुङ गाउँपालिका मेलुङ बजार, भदौ 25 गते बिहिबार, सैलुङ अस्पताल सैलुङ 3 बाखुर देउराली, भदौ 26 गते शुक्रबार, भूसाफेदा स्वास्थ्य चौकी सैलुङ 2 भूसाफेदा, भदौ 28 गते आइतबार, बुलुङ स्वास्थ्य चौकी बिगु गाउँपालिका 3 बुलुङ,
6: भदौ 29 गते सोमबार गौरीशंकर माध्यमिक विद्यालय बिगु 1 जगत, भदौ 30 गते मंगलबार खारे स्वास्थ्य चौकी गौरीशंकर गाउँपालिका 8 खारे, भदौ 31 गते बुधबार शंखु स्वास्थ्य चौकी गौरीशंकर 6 शंखु, असोज 1 बिहीबार घट्टेखोला सामुदायिक भवन कालिङचोक 5 लापिलाङ, असोज 2 गते शुक्रबार गैरीमुदी स्वास्थ्य चौकी बैतेश्वर 1 गैरीमुदी।
3: शिविरबाट छनौट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू यही मिति 2083 साल असोज 4, 5 र 6 गते दोलखा लायन्स आँखा केन्द्र दोलखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराउँदछौ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया यासआईसीएस निशुल्क, फेकु प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्कहरू 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्कहरू 5,000 लाग्ने बेहोरा जानकारी गराउँदछौ।
6: थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9851 17 63 67, 9863 31 28 10, दोलखा लाइन्स आँखा केन्द्र दोलखा।
7: ए माइला गुरुजी।
8: हजुर साहब,
7: लाइसेन्स निकाल्नु न त गुरु।
8: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
7: चुप।
9: के तपाईँहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
6: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र दोजार सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
3: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
7: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768 72 77 77, 9844013 110, 9844065466, 9818 37 15 33।
3: ट्राफिक नियमको पालना गरौ, दुर्घटनाबाट बचौ र बचाऊ।
10: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
11: होइन, के एक्लै गुनगुन गरिरहेको?
10: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिराजको चल्ला पालौ भनेर सोचेको।
11: अनि के भयो त, लगेर पाले भइगयो नि?
10: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
11: ए, दुर्गायन राजेशा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
3: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
11: सम्पर्कको लागि 9844 46 69 08, 9844 46 69 08।
3: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार, भालु खोला,
10: राँगाको मासु पाइने पसल भएको घर सँगै।

0: नमस्कार, साँझ 6 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। नेकपा एमालेको आज बसेको कार्यदलको बैठकमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलको प्रतिवेदन पेश। भोलि बस्ने बैठकमा दुवै प्रतिवेदनमाथि छलफल। नेपाली कांग्रेसका 25 जना नेताद्वारा पार्टीको सम्पूर्ण एकताको लागि अपील गर्दै साझा वक्तव्य जारी। भोटे कोशी बाढ़ीमा परि मृत्यु हुनेको संख्या 1385 पुग्यो। अझै 5130 जना सम्पर्कविहीन। खोजी कार्य जारी। 13,676 जनाको उद्धार। र हुथी विद्रोहीले यमनको रणनीतिक मोखा शहर कब्जा गरेपछि सुरक्षा परिषदमा छलफल। गत भदौ 10 गते रोसुवाको भोटेकोशी बाढ़ीमा अहिलेसम्म 1385 जनाको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुसार सबैभन्दा धेरै चितवनमा 364 जनाको शव भेटिएको छ। नवलपरासी पूर्वमा 228, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 119, रसुवामा 185, गोर्खामा 77, धादिङमा 70, तनहुमा 38 जनाको शव फेला परेको हो। काठमाण्डुमा उपचारका क्रममा 2 जनाको ज्यान गएको छ। प्राधिकरणका अनुसार अझै 5130 जना व्यक्ति सम्पर्कविहीन हुनुहुन्छ। बाढ़ीमा परेर 337 जना घाइते हुनु भएको छ भने 261 जनाको उपचार पश्चात डिस्चार्ज भएको छ। अहिलेसम्म 13,676 जनाको उद्धार भएको छ। अहिले नुवाकोटको होल्डिङ सेन्टरमा 2,615 जना, रसुवामा 775 र धादिङमा 295 जना रहनु भएको छ। भोटेकोशी बाढ़ीको आज 17 दिन खोज उद्धार तथा राहतको काम भइरहेको प्राधिकरणले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र देशका शीर्ष उद्योगी व्यवसायीहरूबीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी, विस्तार र नीतिगत सुधारका विषयमा आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विस्तृत छलफल भएको छ। आधा घण्टाको लागि तय भएको भेटवार्ता झण्डै 2 घण्टा चलेको हो। प्रधानमन्त्रीको व्यक्तिगत निमन्त्रणामा भएको छलफलमा व्यवसायी विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्रप्रसाद ढकल, पूर्व राज्य मन्त्री उमेश श्रेष्ठ, वरिष्ठ उद्योगी पवन गोल्यान सहभागी हुनुहुन्थ्यो। भेटवार्ताको सहजीकरण सांसद एवं व्यावसायिक विधुषी राणाले गर्नु भएको हो। छलफलपछि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्रीसँगको संवाद निकै सकारात्मक, उत्साहजनक र परिणाममुखी भएको बताउनुभयो। भेटमा निजी क्षेत्रका तर्फबाट उद्योग, व्यापार, पर्यटन र पूर्वाधार क्षेत्रका समस्याहरूका बारेमा खुलेर राखिएको र प्रधानमन्त्रीले लगानी प्रवर्धनको लागि राज्यका तर्फबाट पूर्ण अभिभावकत्व लिने प्रतिबद्धता जनाउनु भएको ढकालले बताउनुभयो। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह निजी क्षेत्र प्रति सकारात्मक नरहेको आरोप लगाउनु भएको छ। काठमाण्डुमा आज आयोजित एक कार्यक्रममा उहाँले प्रधानमन्त्री शाहका पछिल्लो अभिव्यक्ति र निर्णयले सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको टिप्पणी गर्नुभएको हो। उहाँले भन्नुभयो, प्रधानमन्त्रीले कतातिर जाने, कुन बाटो लाने भन्ने निर्णय गर्ने हो। अहिले प्रधानमन्त्रीजीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन। अहिलेका प्रधानमन्त्री मेरो आफ्नो बुझाइमा हेटर्स प्राइभेट सेक्टर, यो मैले अनुमानका आधारमा भनेको होइन, उहाँले भन्नुभयो। नेकपा एमालेको समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा उपाध्यक्ष रामबहादुर थापा र उपमहासचिव शंकर पोखरेलको प्रतिवेदन पेश भएको छ। केन्द्रीय कार्यालय च्यासलमा आज बसेको बैठकमा संयोजक थापाले दुवै प्रतिवेदन पेश गर्नु भएको हो। महासचिवका तर्फबाट तय भएको र मेरो भन्दै थापाले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार दुवै प्रतिवेदनमाथि छलफल गरेर एउटै बनाउने प्रयास हुनेछ, तर प्रतिवेदनमाथि अध्ययन गर्न भनेर आजको बैठक स्थगित भएको छ। आजको प्रस्तुति भएका दुवै डकुमेन्टको अध्ययन गर्ने र भोलिदेखि आवश्यक रूपमा बसेर थप छलफल गरी एउटै प्रतिवेदन तयार गर्ने निर्णय गरिएको उहाँले बताउनु भएको छ।
1: The Rising Star.
2: Rising Star?
3: Rising Star?
4: Yes, the Rising Star School.
2: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
3: तीन दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
2: कक्षा नर्सरीदेखि बाह्रसम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
3: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरीकोट दोलखा।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद र किचलो उत्कर्षमा पुगेका बेला पार्टीका 25 जना नेता तथा नेताले पार्टीको सम्पूर्ण एकताको लागि अपील गर्दै साझा वक्तव्य जारी गर्नु भएको छ। देश गम्भीर संकटमा रहेको र राजनैतिक अस्थिरता बढ़िरहेको भन्दै उहाँहरूले कांग्रेसलाई एकताबद्ध बनाउन शुक्रबार नेतृत्वको ध्यान आकर्षण गराउनु भएको हो। महालक्ष्मी उपाध्याय, डीना सुरेन्द्र पाण्डे, श्याम घिमिरे, जीवन बहादुर शाही लगायत 25 जना नेताहरूको हस्ताक्षर रहेको प्रेस विज्ञप्तीमा पार्टी भित्रको आन्तरिक कलहले कांग्रेसलाई मात्र नभई समग्र राष्ट्रिय राजनीतिलाई नै गलत दिशामा धकेलेको चिन्ता व्यक्त गरिएको छ। विज्ञप्तीमा भनिएको छ, 15 महाधिवेशनको संघारमा हामीले विभिन्न तिता मिठा अनुभवहरू प्राप्त गरेका छौं। ती अनुभवबाट पाठ सिक्दै विगतका विवाद र मतभेद बोकेर बस्ने होइन, पार्टीलाई एक ढिक्का बनाएर अघि बढ़नुपर्छ। पार्टी सभापति गगन थापा प्रति लक्षित गर्दै नेताहरूले कांग्रेसको वृहत एकताको लागि सभापतिको भूमिका महत्वपूर्ण रहने बताइएको उल्लेख गरिएको छ। नेपाली कम्युनिष्ट पार्टीले सत्तारूढ़ दल रासोपाका सभापति

सांसद पुनले विपद पछिको अवस्थामा काम गर्न गरेको प्रस्तावलाई सर्वदलीय संसदीय विशेष समिति बनाउन माग गर्नु भएको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बन्द तथा समस्याग्रस्त सहकारी उद्योग संचालनको जिम्मेवारी निजी क्षेत्रलाई नै दिने सरकारको नीति रहेको बताउनु भएको छ। आज काठमाडौँमा भएको नेपाल आर्थिक पत्रकार समाजको 28 साधारण सभामा उहाँले सरकार आफैले उद्योग चलाउन थालेको भनी निर्माण गरिएको भाष्य गलत भएको बताउनु भएको हो। अर्थमन्त्री वाग्लेले सरकारी स्वामित्वका उद्योगको सम्पत्ति र दायित्व व्यवस्थापन गरी निश्चित प्रक्रिया पूरा गरेर निजी क्षेत्रलाई हस्तान्तरण गरिने उहाँले बताउनुभयो। बागमती प्रदेश सभा अर्थ तथा विकास समितिले भदौ 10 गतेको बाढ़ीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा सड़क, पुल, खानेपानी, सिंचाई र विद्युत संरचनाको पुनर्स्थापना तथा पुननिर्माण तत्काल अघि बढ़ाउन प्रदेश सरकारलाई निर्देशन दिएको छ। समितिले बाढ़ी प्रभावित क्षेत्रमा आगमन सहज बनाउन बेली ब्रिज, तुइन र मोटरेबल पुलको व्यवस्थापन गर्नेदेखि विपन्न

0: पाखुर देउराली भदौ 26 गते शुक्रबार भुसाफेदा स्वास्थ्य चौकी सैलुङ 2 भुसाफेदा भदौ 28 गते आइतबार बुलुङ स्वास्थ्य चौकी बिगु गाउँपालिका 3 बुलुङ
1: भदौ 29 गते सोमबार गौरी शंकर माध्यमिक विद्यालय बिगु 1 जगत भदौ 30 गते मंगलबार खारे स्वास्थ्य चौकी गौरी शंकर गाउँपालिका 8 खारे भदौ 31 गते बुधबार चंखु स्वास्थ्य चौकी गौरी शंकर 6 चंखु असोज 1 बिहीबार घट्टेखोला सामुदायिक भवन कालिङचोक 5 लापिलाङ असोज 2 गते शुक्रबार गैरीमुदी स्वास्थ्य चौकी बैतेश्वर 1 गैरीमुदी
0: शिविरबाट छनौट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू यही मिति 2083 साल असोज 4, 5 र 6 गते दोलखा लायन्स आँखा केन्द्र दोलखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराउँदछौ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया यासआईसीएस निशुल्क फेकु प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्कहरू 8,200 आँखामा मासु पलाएको शल्यक्रियाको शुल्कहरू 5,000 लाग्ने बेहोरा जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9851 17 63 67 9863 31 28 10 दोलखा लाइन्स आँखा केन्द्र दोलखा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखामा विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा सचेतनामूलक कार्यक्रम गरिएको छ। जिल्लामा आत्महत्या रोकथाम दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय दोलखा र माताहतका कार्यालयबाट प्रहरी अधिकृतहरूको रूहुबरमा जिल्लाका विभिन्न स्थानमा आत्महत्या सम्बन्धी चेतनामूलक कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। जिल्लाको विभिन्न विद्यालय ओडा र टोलहरूमा स्थानीयवासी र विद्यार्थीहरूको समेत गरी 805 जनाको सहभागिता रहेको थियो। प्रहरीको साथ समुदायको हात आत्महत्या रोक्न गरौं सहकार्यको शुरूआत भन्ने मुल्ला र सहित सचेतनामूलक कार्यक्रम गरिएको हो। सिन्धुलीको खुरकोट हुँदै दोलखा र रामेछापतर्फ आउने मालवाहक सवारी साधनलाई साँझ 6 बजेपछि मात्रै सञ्चालन गर्न दिने व्यवस्थाप्रति दोलखा उद्योग वाणिज्य संघले आपत्ति जनाएको छ। संघले उक्त व्यवस्थाले खाद्य सामग्री औषधि तथा निर्माण सामग्रीको आपूर्ति प्रभावित भएको भन्दै प्रमुख जिल्ला अधिकारीको ध्यान आकर्षण गराएको हो। संघका अनुसार खुरकोटबाट काठमाडौँ जाने मालवाहक सवारी साधनलाई बिहानैदेखि आवतजावतमा सहजीकरण गरिए पनि दोलखातर्फ आउने सवारीका साधनलाई भने रोक लगाइएको छ। यसबाट जिल्लामा अत्यावश्यक सामग्रीको नियमित आपूर्तिमा समस्या उत्पन्न भएको संघले जनाएको छ। चाडपर्व नजिकिँदै गएको अवस्थामा मालवाहक सवारीलाई साँझ 6 बजेपछि मात्रै सञ्चालन गर्न दिँदा चालक तथा व्यवसायीले रातिको समयमा यात्रा गर्नुपर्ने र त्यसबाट दुर्घटनाको जोखिम बढ़ने संघको भनाइरहेको छ। आज दोलखा सहित विभिन्न जिल्लामा रहेका ससाना नदी तथा खोलामा पानीको भाव उल्लेख्य बढ़ने र केही ठाउँमा आकस्मिक बाढ़ी आउन सक्ने बताइएको छ। बाढ़ी पूर्वानुमान महाशाखाको अनुसार आज दोलखा रामेछाप काभ्रे प्लान्चोक काठमाडौँ उपत्यका सिन्धु फाल्चोकका ससाना नदीमा भाव बढ़ने सम्भावना रहेको छ। यी जिल्लामा आकस्मिक पानीको मध्यम जोखिम रहेकोले नदी तथा खोलाको आस्था तटीय क्षेत्र र कमजोर भौगोलिक अवस्था भएका ठाउँमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। वर्षाका कारण साना नदी तथा खोलामा पानीको सतह अचानक बढ़न सक्ने भएकाले खोला तर्ने किनारमा जाने तथा बाढ़ीको जोखिम रहेका स्थानमा आवतजावत गर्दा सवारी सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नम्बर 2 र 4 बीचमा पर्ने हुङ्गा खोलामा पहिरो खसेर ड्याम बनेपछि नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ। भदौ 26 गते बिहान करिब 7 बजे महाकुलुङ गाउँपालिका दुईतर्फ गौरी शंकर हाइड्रो पावरको हेड अफिसबाट करिब 100 मिटर तल करिब 35 मिटर अग्लो पहिरो खसेको हो। पहिरो खसेपछि खोलामा करिब 100 मिटर लामो र 15 मिटर अग्लो ड्याम बनेको प्रहरीले जनाएको छ। घटनाको जानकारी प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय सोताङ र प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो। प्रहरीले नदी तटीय क्षेत्रमा रहेका गाउँ बस्ती तथा हुङ्गा खोलामा रहेको गौरीशंकर हाइड्रो पावरको पावर हाउस दूतकोशी दुई हाइड्रो पावर नेपाल तथा साहस

ऊर्जा लिमिटेडका दुई हाइड्रो पावरलाई घटनाबारे जानकारी गराइएको छ। ती हाइड्रो पावरमा कार्यरत कामदार तथा सवारी साधनलाई सुरक्षित स्थानतर्फ जान समेत सूचित गरिएको प्रहरीले जनाएको छ। हुङ्गा खोलामा खोलाको पानी महाकुनुङ गाउँपालिका दुई बोदलेमा थुनिएको स्थानबाट सोतङ थुलुङ दूधकोशी र नेचा सल्यान गाउँपालिका हुँदै दूधकोशी नदीमा मिसिन्छ। त्यसपछि उक्त नदी खोटाङ हुँदै उखलडुङ्गातर्फ बग्ने गर्दछ। बिहान करिब 9-10 बजे पहिरोका कारण बनेको ड्यामको ताल भरिएपछि पानी विकास हुन शुरू गरेको बताइएको छ। काभ्रेको बनेपा नगरपालिका वडा नम्बर 4 वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठको पहलमा नेकपा एमाले बनेपा नगर कमिटिका अध्यक्ष नवराज पानन्दरले बिर्दा दिवा विश्राम चौतारीलाई नगर सहयोग गर्नुभएको छ। बनेपा नगरपालिका वडा नम्बर 4 रहेको उग्रचण्डी नाला भगवती परिसरमा आयोजित कार्यक्रममा अध्यक्ष मानन्दरले बिर्दा दिवा विश्राम चौतारीका संचालक राधा रेग्मीलाई उक्त नगद हस्तान्तरण गर्नुभएको हो। धुलिखेल अस्पतालले बाढ़ीका कारण प्रत्यक्ष प्रभावित परिवारका सदस्यलाई अस्पतालमा उपलब्ध स्वास्थ्य सेवाहरू 1 वर्षसम्म निशुल्क रूपमा उपलब्ध गराउने निर्णय गरेको छ। प्रभावित परिवारको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा लाग्ने आर्थिक भार न्यूनीकरण गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको अस्पतालले जनाएको छ। गत भदौ 10 गते आएको बाढ़ी पहिरोको कारण प्रभावित भएकालाई राहत तथा पुनर्स्थापनाको लागि सिन्धुलीका पोल्ट्री व्यवसायहरूले आर्थिक सहयोग उपलब्ध गराएका छन्। जिल्ला प्रशासन कार्यालय सिन्धुली मार्फत प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषका लागि पठाइएको सहयोग पत्रमा बाढ़ी प्रभावित भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति समावेदना प्रकट गरिएको छ। 3,40,979 रूपियाँ प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरिएको बताइएको छ।

0: एक्सट्रीम एनर्जी ड्रिंक।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
2: अब बाँकी प्रसंगहरू। भदौ 10 गते रसुवाको बोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले शिक्षा क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढ़ीले तहस नहस बनाएको शैक्षिक संरचना र पठन पाठनलाई पूर्ववत अवस्थामा फर्काउन करिब 2,34,32,00,000 रूपियाँ खर्च हुने सरकारी अनुमान रहेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संयुक्त प्राविधिक टोलीले तयार गरेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार बाढ़ीका कारण 18 विद्यालय भवन प्रभावित भएका छन्। प्रतिवेदन अनुसार 11 विद्यालयका भवनहरू पूर्ण रूपमा भत्किएका छन् भने 7 विद्यालयमा आंशिक क्षति पुगेको छ। भवनसँगै त्यहाँ रहेका फर्निचर शैक्षिक सामग्री लगायतका सम्पत्ति पनि नष्ट भएका छन्। त्यस क्षेत्रमा 9,000 भन्दा बढ़ी विद्यार्थीको पठन पाठन रोकिएको छ। अवरूद्ध पठन पाठन सहज बनाउन र तत्काल आवश्यक संरचना निर्माण गर्न 10,50,00,000 रूपियाँ लाग्ने अनुमान गरिएको छ। त्यस्तै शिक्षा क्षेत्रको दीर्घकालीन पुनर्निर्माणको लागि 2,33,82,00,000 रूपियाँ भन्दा बढ़ी लाग्ने अनुमान गरिएको हो। खाना पकाउने एलपी ग्यास कालोबजारी गरेको आरोपमा प्रहरीले भक्तपुरबाट 2 पक्राउ गरेको छ। भक्तपुर नगरपालिका 2 इटासे र सूर्य विनायक नगरपालिका 3 ग्यास कालोबजारी गर्ने 2 पक्राउ गरेको हो। प्रहरीका अनुसार बिहिबार करिब 5 सूर्य विनायक नगरपालिका 3 यसै सर्लाही जनरल स्टोरका संचालक सर्लाहीको बरहवाथा नगरपालिका 7 घर भइहाल सोही स्थान बस्दै आएका 25 उमेश शाहलाई पक्राउ गरेको हो। शाहले संचालन गरेको किराना पसलबाट उपभोक्तालाई खाना पकाउने एलपी ग्यास सिलिण्डर 2,800 रूपियाँमा बिक्री गरेको पाइएको छ। चितवनको भरतपुर महानगरपालिका 9 पूर्व पश्चिम राजमार्गमा कारमा आग लागि हुँदा चालकको ज्यान गएको छ। आज बिहान 2,01,03,55,79 नम्बरको कारमा अचानक आग लागि भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। आगलागीमा परि कारभित्र रहेका चालकको घटनास्थलमै ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय चितवनको अनुसार आगलागीबाट चालकको शरीर पूर्ण रूपमा जलेका कारण तत्काल पहिचान हुन सकेको थिएन। आगलागीबाट कार पूर्ण रूपमा जलेर क्षति भएको प्रहरीले जनाएको छ। खाना पकाउने ग्यासको अभाव चर्किएपछि विद्यार्थी संगठनले आज आयल निगमको मुख्यालय घेराउ गरेका छन्। उनीहरूले आयल निगमले ग्यासको मूल्य बढ़ाए पनि बजारमा सहज उपलब्ध नभएपछि आयल निगमको मुख्यालय अगाडि प्रदर्शन गरेका हुन्। उनीहरूले घरमा हाम्रो बास छैन किनभने ग्यास छैन लगायतका नारा लगाउँदै थाल र खाली ग्यास सिलिण्डर सहित प्रदर्शन गरेका हुन्। अब अन्तर्राष्ट्रिय समाचार। येमनमा इरान समर्थित हुथी विद्रोहीले रणनीतिक बन्दरगाह शहर मुखामाथि नियन्त्रण गरेपछि राष्ट्रसंघ सुरक्षा परिषदमा येमनको पछिल्लो अवस्थाबारे छलफल भएको छ। हुथीले लाल सागरको तटीय क्षेत्रमा रहेको मोखा कब्जा गरेसँगै विश्वकै महत्वपूर्ण समूह समुद्री मार्ग मानिने बाबल एल मन्देब जलमार्ग आफ्नो पहुँच थप मूल्य बनाएको छ। मोखा बाबा एल मन्देबबाट झण्डै 80 किलोमिटरको दूरीमा रहेको छ। येमनी सरकारी सैन्य स्रोतका अनुसार हुथी लडाकुहरू लाल सागरका हानिस द्वीपतर्फ समेत अघि बढ़ेका छन्। हुथीको यो विस्तारले लाल सागर हुँदै हुने अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्तिमा थप जोखिम बढ़ाएको कतारी संचार माध्यमहरूले जनाएका छन्। साँझ 6 सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। नेकपा एमालेको आज बसेको कार्यदलको बैठकमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलको प्रतिवेदन पेश। भोलि बस्ने बैठकमा दुवै प्रतिवेदनमाथि छलफल। नेपाली कांग्रेसका 25 नेताद्वारा पार्टीको सम्पूर्ण एकताको लागि अपील गर्दै साझा वक्तव्य जारी। भटेकोशी बाढ़ीमा परि मृत्यु हुनेको संख्या 1,385 पुग्यो। अझै 5,130 सम्पर्कविहीन। खोजी कार्य जारी। 13,676 जनाको उद्धार। र हुथी विद्रोहीले येमनको रणनीतिक मोखा शहर कब्जा गरेपछि सुरक्षा परिषदमा छलफल। अवश्य सैलुङ समाचारबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
3: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो
4: बुबा? एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
3: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गङ्गोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
4: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरीकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गङ्गोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
6: प्रसिद्ध दर्शनीय स्थलहरू नेपाल तर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
5: भारत तर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुन पुन, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा गोकुलधाम, वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणा गाउँ, कैची धाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
6: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841870793, पान पसल साडो बाटो चरीकोट।
5: पञ्चकुमारी मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
6: दुलखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाथी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाथी भारा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
5: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ, साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोकबहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843859969 र 9841175510। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार, कालिङ्चो गाउँपालिका, वडा नम्बर 2 बाबरे कुसावती दोलखा। शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
6: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
5: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
6: यस मन्दिरमा पूजापाठ रुद्री चण्डी वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटी देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
5: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतिले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
6: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, दुबाटे पार्टी दुलखा।
5: हिन्दू धर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तीजको दिन मन्दिर परिसरमा पञ्चेबाजा सहितको तीज विशेष कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौ। होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
6: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन। कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
5: ए त्यसो हो भने त काठमाडौँ गएर एकपटक हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
6: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
5: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844124235 र 01-43-71-447। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: आनन्ददायक बहुउद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा सम्पन्न हुने भएकाले सम्पूर्ण शेर सदस्य ज्यूहरूमा आफूलाई पाएक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: साधारण सभा हुने मिति 2083 साल असोज 17 गते, कार्यक्रम हुने स्थान उद्घाटन सूर्योदय प्राथमिक विद्यालय, कार्यक्रम सञ्चालन हुने समय बिहान 10 बजेबाट 4 बजेसम्म, सम्बन्धित सदस्यको क्षेत्र कालिम्चो गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। असोज 21 र 22 गते काठमाडौँ, ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेर सदस्यहरूसँग सुझाव संकलन। असोज 24 गते वनचरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेबाट 10 बजेसम्म, साबिक लामीडाँडा गाविसका सदस्यहरू। असोज 24 गते सिंगटी पारीघाट बिहान 11 बजेबाट 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू।
1: असोज 24 गते लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेबाट 3 बजेसम्म कालिम्चो गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। असोज 24 गते सुन्द्रावती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक सुन्द्रावती गाविसका सदस्यहरू। असोज 24 गते कालिम्चो गाउँपालिका वडा नम्बर 8 मिलडाँडा बिहान 11 बजेबाट अपरान्ह 4 बजेसम्म कालिम्चो गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। र असोज 25 गते समापन संस्थाको हल बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू। अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
0: साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित, आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा, नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा, संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पद पूर्ति गर्ने सम्बन्धमा,
1: सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा, संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा, भाका नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा, संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नको लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, संचालक समितिलाई आवश्यक अधिकार प्रत्ययोजन सम्बन्धमा र सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा।
0: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनुपर्नेछ। 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङ्गको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। भाका नागेको ऋण तथा नियमित बचत छूट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बडा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गोपाल बहादुर पाण्डे अध्यक्ष, आनन्ददायक बहुउद्देश्य सहकारी संस्था लिमिटेड, कालिम्चो गाउँपालिका वडा नम्बर 7 भदौरे दोलखा।
0: नीलकमल कृषि सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस नीलकमल कृषि सहकारी संस्था लिमिटेडको भदौ 11 गते बसेको बैठकको निर्णय अनुसार 2082-83 आर्थिक कारोबार पछि 2083 असोज 27 गते 13 वार्षिक साधारण सभा हुने भएकाले यस संस्थामा आबद्ध हुनुभएका सम्पूर्ण शेर सदस्यहरूलाई परिचय खुल्ने संस्थाको पासबुक तथा रसिद लिई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: कार्यक्रमहरू संचालक समितिको प्रतिवेदन तथा वार्षिक कार्ययोजना प्रस्तुति छलफल र पारित सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण खाजा खर्च वितरण
1: साधारण सभा हुने स्थान मिति र समय स्थान कालिम्चो गाउँपालिका वडा नम्बर 8 कार्यालय प्राङ्गण मिलडाँडा मिति 2083 साल असोज 27 गते समय बिहान 10 बजे
0: 2083 भदौ 11 गतेदेखि 2083 मंगसिर 27 गतेसम्म भाका नागेका ऋणीहरूले ऋण चुक्ता गर्न आएमा हर्जना नलिने र यस संस्थामा शीर्ष सदस्य बन्न चाहनेहरूका लागि प्रवेश शुल्क छूट गरिएको समेत जानकारी गराइन्छ। असार मसान्तसम्म नियमित बचत छुटेकालाई खाजा भत्ता उपलब्ध गराइने छैन। गायत्री ओली व्यवस्थापक नीलकमल कृषि सहकारी संस्था लिमिटेड कालिङचो गाउँपालिका सुनखानी दोलखा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 27 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका 2 जुगु दोलाखाको मिति 2083 साल भाद्र 9 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 27 औं वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। शेर सदस्यज्यूहरूलाई आफूलाई पाएको पर्ने स्थानमा अनिवार्य उपस्थित हुनको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने इकाई मिति र स्थान: इकाई नम्बर 1 2083 साल असोज 24 गते। स्थान: क्लासिकल दरबार ब्याङ्केट जडीबुटी काठमाडौँ अरणीको बसप्राक सँगै। इकाई नम्बर 2 असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट। इकाई नम्बर 3 असोज 26 गते गौरीशंकर गाउँपालिका 5 एबी थान हाटघर। इकाई नम्बर 4 असोज 27 गते हिमवर्ती माध्यमिक विद्यालय गौरीशंकर 7 मार्बु। असोज 27 गते गौरीशंकर 6 जयन्तीपुर सेवा केन्द्र परिसर। इकाई नम्बर 5 असोज 28 गते माने डाँडा माध्यमिक विद्यालय गौरीशंकर 4 झ्याकु। इकाई नम्बर 6 असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर गाउँपालिका 1 यार्सा। असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गैरी डाँडा। र इकाई नम्बर 7 असोज 30 गते जनउपकार साकोस परिसर गौरीशंकर गाउँपालिका 2 जुगु प्रतिनिधि मूलक समेत। समय बिहान 11 बजेबाट 4 बजेसम्म। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा, विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने सम्बन्धमा, बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा, व्यवस्थापनको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा, इकाई र प्रतिनिधि मूलक निर्णय पुस्तिका प्रमाणित गर्ने, प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र विविध। साधारण सभामा भाग लिन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाणपत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्य पहिचान विवरण केवाईएम आजसम्म अध्यावधिक नभएका शेर सदस्यहरूले साधारण सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा 2 प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भई विवरण अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएका शेर सदस्यहरूले बचत तथा ऋणको किस्ता साधारण सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भदौ 8 गतेसम्म सदस्य बन्नुभएका शेर सदस्यहरूलाई मात्र साधारण सभामा सहभागी गराइनेछ। वार्षिक साधारण सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेकोले संस्थाको वार्षिक साधारण सभामा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण शेर सदस्यज्यूहरूमा अनुरोध गर्दछौ। खड्कबहादुर खड्का, सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका 2 दोलाखा। वार्षिक साधारण सभा सम्बन्धी हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
1: हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको 12 औं बैठकको निर्णय अनुसार 29 औं वार्षिक साधारण सभा, इकाईगत साधारण सभा सहित केन्द्रीकृत साधारण सभाको आयोजना गरिएकाले सम्पूर्ण शेर सदस्यहरूलाई फोटो प्रमाणित भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
0: साधारण सभाका एजेण्डाहरू: सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 83-84 बजेट, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित संशोधन र अख्तियारी,
1: अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणको लागि संस्थाको रणनीति, तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनको लागि कानूनी प्रक्रिया, निर्णय पुस्तिका प्रमाणित गर्ने शेर सदस्यको छनौट र विविध।
0: असोज 6 गते इकाई 1 कालीदेवी सेवा केन्द्र अन्तर्गतका स्थिर सदस्यका लागि भीमेश्वर नगरपालिका 9 सुर्के भण्डारे, अग्रगामी सेवा केन्द्र अन्तर्गत जाइका भवन बोच, भीमेश्वर नगरपालिका 1 र 2 का सदस्यका लागि दोलाखा बजार, भीमेश्वर नगरपालिका वडा नम्बर 7 का सदस्यका लागि वडा कार्यालय भवन मकैबारी बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म।
1: असोज 10 गते इकाई गत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेष सदस्यको उपस्थिति केन्द्रीकृत साधारण सभा कारिङचोक माध्यमिक विद्यालयको प्रांगण बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म।
0: साधारण सभामा उपस्थित हुने शेर सदस्यले 2083 साल असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएक पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन अनुरोध गरिन्छ। थप जानकारीको लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा 0494241671 र 0494241912।
2: यो रेडियो सैलुङको समय सूचक हो।
3: यति बेला साँझको 7 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: हाम्रा चेलीबेटीहरूको भावना र कमजोरीको फाइदा उठाई वर्षमा हजारौं चेलीहरू बेचिने गरेका छन्।
2: तपाईँलाई पनि त्यस्ता दलालीहरूले विभिन्न प्रलोभनमा पार्न सक्छन्।
1: त्यसैले सतर्क हुनुहोस्।
2: त्यस्ता दलालीलाई चिनेर कानूनको कठघरामा उभ्याई नागरिक हुनुको दायित्व पूरा गर्नुहोस्।
3: जनहितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको प्रयास।
4: श्री कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
5: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा साधारण सभा हुने भएकाले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई आफ्नो पाएक पर्ने स्थानमा सक्रिय एवं अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिन्छ।
4: साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन पारित सम्बन्धमा, लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पारित सम्बन्धमा, लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सहित वित्तीय विवरण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित सम्बन्धमा,
5: आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षक नियुक्ति र नेटको पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम तथा कार्यविधिहरू स्वीकृत तथा संशोधन गर्ने सम्बन्धमा, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा, साधारण सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा, साधारण सभाको माइनुट बन्द गर्न शेष सदस्यहरू मध्येबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा र अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा।
4: क्षेत्रीय साधारण सभाको मिति, समय र स्थान बारे विस्तृत जानकारी। मिति 2083 साल असोज 7 गते, समय बिहान 9 बजेदेखि 11 बजेसम्म, स्थान श्री कालीनाग मन्दिरको हल, कार्यक्रम सभा उद्घाटन, उपस्थित हुने शेर सदस्य आमन्त्रित अतिथि। असोज 7 गते मध्याह बाह्र बजेदेखि अपराह्न 4:30 सम्म, छहरा चौतारो मलेपू क्षेत्रीय सभा मलेपू टोल सबै। असोज 7 गते मध्याह 12:30 देखि दिउँसो 2:30 सम्म, श्री सितका माध्यमिक विद्यालय सितका क्षेत्रीय सभा तोरीखेत झमासी सितका ठूलाखेत। असोज 7 गते दिउँसो 3 बजेदेखि 5 बजेसम्म, भदौरे दुडडेरी प्रतीक्षालय क्षेत्रीय सभा भदौरे कात्तिके कालीमाटी। असोज 8 गते बिहान 7 बजेदेखि 4 बजेसम्म, क्लासिकल दरबार पार्टी प्यालेस जडीबुटी काठमाडौँ क्षेत्रीय सभा काठमाडौँ भक्तपुर ललितपुर।
5: असोज 8 गते बिहान 8 बजेदेखि 10 बजेसम्म, ओडा नम्बर 9 को प्रांगण क्षेत्रीय सभा साबिक सुन्दरावती गाविसको माथिल्लो भेग। असोज 8 गते बिहान 8:30 बजेदेखि 11 बजेसम्म, सामुदायिक भवन पिपल बोट क्षेत्रीय सभा मार्से डिडाकाउले पोखरी र नामथाजोर। असोज 8 गते मध्याह 12 बजेदेखि अपराह 3:30 सम्म, स्वति बजार क्षेत्रीय सभा थुम्का मकैबारी बटेली। असोज 8 गते मध्याह 12:30 देखि अपराह 4 बजेसम्म, मजुवा आधारभूत विद्यालय क्षेत्रीय सभा माने भटेली चिसा पानी ढुङ्गे निवारे भवटिनी। र असोज 10 गते बिहान 10 बजेदेखि अपराह 4 बजेसम्म, श्री कालीनाग मन्दिरको हल समापन सभा साबिक सुनखानी वडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्य तथा छनौट भएका प्रतिनिधिहरू।
4: पुनश्च साधारण सभामा उपस्थित हुने शेर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ। भाका नागेका ऋणी र 2083 असार मसान्तसम्म नियमित बचत नगरेका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। सदस्य पहिचान फारम भर्न छुटेका सदस्यज्यूहरूले 2 प्रति फोटो, राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनु हुन विनम्र अनुरोध गर्दछौं। थप जानकारीको लागि सम्पर्क नम्बर 9853-16224 र 9748-2878-77। पर्वत अधिकारी सचिव श्री कालीनाथ बच्चा तथा ऋण सहकारी संस्था लिमिटेड, कालिंचो गाउँपालिका 8, सुनखानी, दोलाखा। स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
5: ए स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ महिनाको 6 गते शनिबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 26 वार्षिक साधारण सभा यही मिति 2083 साल असोज महिनाको 17 गते शनिबारका दिन सम्पन्न हुन गइरहेकाले सम्पूर्ण शेर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि बिहान ठिक 10 बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साथै सम्पूर्ण शेर सदस्य महानुभावहरू र शुभचिन्तकहरूमा 2083 सालको विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: साधारण सभा हुने मिति, समय र स्थान मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस भीमेश्वर नगरपालिकाको भवन सादो बाटो चरीकोट दोलाखा।
5: उपस्थित हुँदा शेर सदस्यले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराएको पासबुक लिएर आउनुहोला एवं मिति 2083 असार मसन्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन। विजय बस्नेत सचिव स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट, दोलखा।
6: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
7: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार विहारमा परिवर्तन गरेनौं भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
6: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
7: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो, खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
6: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
7: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई पनि त्याग्न सक्नुहुन्छ, तर जाँडरक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
6: जिम्मेवारी बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँ

0: पाइरहेका छैनन्। बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन। कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्। तपाईँका बाल बालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन। यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

झन् काफ्लेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या हो गाउँदै गाउँदै त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउनु

साथी दोधारमा परे के गर्नु के गर्नु देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु धन सुक्यो रातले फका

0: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29औं वार्षिक साधारण सभा हुने भएको हुँदा सम्पूर्ण सदस्यहरूलाई अनिवार्य रूपमा साधारण सभामा उपस्थित हुन अनुरोध गर्दछौं।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा, संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा,
1: ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृति गर्ने सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा, व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा, एकै निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध
0: वार्षिक साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान। मिति 2083 साल भदौ 26 गते, ठुलोपातल, चिपचिपे। क्षेत्र साविक ठुलोपातल गाविस, वडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9। भदौ 26 गते ठुलोपातल निगाले, साविक ठुलोपातल गाविस, वडा नम्बर 4 र 5, जिरी नगरपालिका। भदौ 27 गते नामदु बैतेश्वर मावि, बैतेश्वर वडा नम्बर 6-7 को माझी बुस्ती र ठोटनेरी वडा नम्बर 5 को निमकोट। भदौ 28 गते गैरीमुदी जनज्योति मावि, साविक गैरीमुदी र मिर्गे गाविस।
1: भदौ 29 गते जुगु नीलकण्ठेश्वर मावि, गौरी शंकर गाउँपालिका। भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालय, साविक क्षेत्रपा गाविस र साविक जुगु गाविसको गैरी र उर्लेनी। असोज 1 गते मार्बु वडा कार्यालय बैतेश्वर गाउँपालिका वडा नम्बर 7। असोज 2 गते चरीकोट हाम्रो रेडियो हल, भीमेश्वर नगरपालिका, कालिङचोक, बिगु, सैलुङ, मेलुङ र तामाकोशी गाउँपालिका। असोज 3 गते रोयल ब्याङ्क्वेट जडीबुटी, काभ्रे प्लान्चोक, ललितपुर, काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू। र भदौ 5 गते मुख्य कार्यालय मैना पोखरी बैतेश्वर गाउँ

0: नगरपालिका वडा नम्बर 4-5, वडा नम्बर 3 को यार्सा र मजुवा, बैतेश्वर गाउँपालिका वडा नम्बर 8 को ए हो।
1: समय बिहान ठिक 10 बजे देखि दिनको 4:30 बजे सम्म। वार्षिक साधारण सभामा उपस्थितिको लागि निम्न बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
0: मिति 2083 साल श्रावण 22 गते सम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने।
1: सदस्यको व्यक्तिगत विवरण केवाईएम अध्यावधि भएको हुनुपर्ने।
0: सदस्यता निलम्बन खारेज वा स्थगन नरहेको हुनुपर्ने।
1: ऋण कारोबार गरेको भए ऋणको भाखा ननागेको हुनुपर्ने।
0: 2083 असार मसन्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
1: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर, परिचय पत्र वा सहकारीले तोकेको प्रमाण पत्र वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ।
0: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्ने।
1: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
0: सदस्यहरूको उपस्थिति गर्दा तोकिएका क्षेत्रभित्रका सदस्यले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थित जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले मिति 2083 साल असोज 5 गते अन्तिम उपस्थित केन्द्र रहेको सभाको मुख्य कार्यालय मैनपोखरीमा उपस्थित हुन सकिनेछ।
1: थप जानकारीको लागि मुख्य कार्यालय मैनपोखरी सम्पर्क फोन नम्बर 049-411-030, नामदु सेवा केन्द्र नामदु 98-52-32-21-36, गैरीमुदी सेवा केन्द्र गैरीमुदी 98-52-32-21-37, जुंगु सेवा केन्द्र जुंगु 98-52-32-41-41, चरीकोट सेवा केन्द्र चरीकोट 98-52-32-21-34, काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98-52-32-41-47।
0: भेषबहादुर मिजार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका दुलखा।
2: नीलकमल कृषि सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
0: यस नीलकमल कृषि सहकारी संस्था लिमिटेडको भदौ 11 गते बसेको बैठकको निर्णय अनुसार 2082-83 को आर्थिक कारोबार पछि 2083 असोज 27 गते 13 वार्षिक साधारण सभा हुने भएकाले यस संस्थामा आबद्ध हुनुभएका सम्पूर्ण शेष सदस्यहरूलाई परिचय खुल्ने संस्थाको पासबुक तथा रसिद लिई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
2: कार्यक्रमहरू संचालक समितिको प्रतिवेदन तथा वार्षिक कार्ययोजना प्रस्तुति छलफल र पारित सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण खाजा खर्च वितरण
0: साधारण सभा हुने स्थान मिति र समय स्थान कालिङ्चो गाउँपालिका वडा नम्बर 8 कार्यालय प्राङ्गण मिलडाँडा मिति 2083 साल असोज 27 गते समय बिहान 10 बजे
2: 2083 भदौ 11 गतेदेखि 2083 मंगसिर 27 गतेसम्म भाका नागेका ऋणीहरूले ऋण चुक्ता गर्न आएमा हर्जना नलिने र यस संस्थामा शीर्ष सदस्य बन्न चाहनेहरूका लागि प्रवेश शुल्क छूट गरिएको समेत जानकारी गराइन्छ। असार मसान्तसम्म नियमित बचत छुटेकाले खाजा भत्ता उपलब्ध गराइने छैन। गायत्री ओली व्यवस्थापक नीलकमल कृषि सहकारी संस्था लिमिटेड कालिङचो गाउँपालिका सुनखानी दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: मिलीजुली कालिङचोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस संस्थाको संचालक समितिको मिति 2083 साल भाद्र 3 गते बसेको 619 औं बैठकको निर्णय नम्बर 14 अनुसार संस्थाको 33 औं वार्षिक साधारण सभा सहकारी संस्थाको साधारण सभाको कार्यव्यवस्था 2076 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 संस्थाको विनियम 2079 संशोधन सहित र संस्थाको साधारण सभा संचालन कार्यविधि 2080 आधार माने सहकारी संस्थाको साधारण सभा हुने भएकाले सम्पूर्ण श्रेष्ठ सदस्यज्यूहरूलाई साधारण सभामा सक्रिय सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गरिन्छ।
0: कार्यक्रमहरू संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 को अध्यक्षको प्रतिवेदन। संचालक समितिको तर्फबाट सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 83-84 को प्रस्तावित कार्यक्रम। संचालक समितिको तर्फबाट कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 83-84 को प्रस्तावित बजेट। लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 को प्रतिवेदन। आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन।
1: आर्थिक वर्ष 2083-84 को आर्थिक कारोबार बाह्य लेखा परीक्षणको लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण विनियम कार्यविधि नियमावली संशोधन र पुनर्लेखन सहकारी एकीकरण थप प्रस्ताव प्रश्न र सुझाव एकै निर्णय प्रमाणित प्रतिनिधि मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विभेद।
0: शेष सदस्यज्यूहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनको लागि संस्थाको वेबसाइट www.milijuli.coop.np youtube@milijulikalingchok/sakos 6358 फेसबुक पेज मिलीजुली दोलाखामा अपलोड गरिनेछ। शेष सदस्यज्यूहरूले अध्ययन गरी संस्थालाई केही सुझाव सल्लाह दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सीट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनको लागि अनुरोध छ। तोकिएको मितिमा साधारण सभामा सहभागी हुन आउँदा संस्थाले प्रमाणित गरी प्रदान गरेको पासबुक अनिवार्य लिएर आउनुपर्नेछ। साधारण सभामा शेष सदस्य मात्र आफै उपस्थित हुनुपर्नेछ।
1: ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा आई वा मोबाइल बैंकिङ मार्फत बुझाउन हुन अनुरोध छ। सदस्यता पहिचान फारम भर्न बाँकी शेष सदस्यले नागरिकताको प्रमाणपत्र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नको लागि अनुरोध गरिन्छ। केही दुविधा भएमा जानकारी लिनको लागि संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रहरूमा सम्पर्क गर्न अनुरोध छ। सहकारी संस्थाको साधारण सभा कार्यव्यवस्था निर्देशिका 2076 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 संस्थाको विनियम 2079 संशोधन सहित संस्थाको साधारण सभा व्यवस्थापन कार्यविधि 2080 बमोजिम एकाईगत साधारण सभा बिहान 9 बजेबाट दिनको 4 बजेसम्म सञ्चालन हुनेछ।
0: साधारण सभा हुने मिति 2083 साल असोज 3 गते शनिबार इकाई नम्बर 1 क्षेत्र सुनखानी कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय कालिङचोक गाउँपालिका 8 मेल डाँडा दोलाखा सुनखानी कटुवाचौर कालिङचोक गाउँपालिका 9 कटुवाचौर दोलाखा बाबरे मिलीजुली आधारभूत विद्यालय कालिङचोक 2 बाबरे दोलाखा बाबरे भगवती माध्यमिक विद्यालय कालिङचोक 3 घ्याङ दोलाखा बाबरे हिलेपानी संस्कृत माध्यमिक विद्यालय कालिङचोक 4 हिलेपानी दोलाखा निको भूमि माध्यमिक विद्यालय कालिङचोक 2 निको भूमि दोलाखा सिंगटी हेलीप्याड चौर बिगु गाउँपालिका 4 सिंगटी दोलाखा लिङ्वा सोयसाङ घ्याङघर डाँडा बिगु गाउँपालिका 4 घ्याङघर डाँडा दोलाखा गौरीशंकर नाजिङ गौरीशंकर गाउँपालिका 7 नाजिङ दोलाखा थामी चाँगु सेवा केन्द्रको कार्यालय बिगु गाउँपालिका 8 थामी चाँगु दोलाखा मागापौवा कृषि उपसंकलन केन्द्र सैलुङ 3 बाखुड दोलाखा काटाकुटी वीरेन्द्र माध्यमिक विद्यालय सैलुङ 5 काटाकुटी दोलाखा फस्कु सेवा केन्द्रको कार्यालय सैलुङछ गोठपानी दोलाखा फस्कु साउते माध्यमिक विद्यालय कालापानी सैलुङछ कालापानी दोलाखा नामदु सेवा केन्द्रको कार्यालय बैतेश्वर छ नामदु दोलाखा मार्बु वडा नम्बर सातको कार्यालय बैतेश्वर सात मार्बु दोलाखा मैना पोखरी सेवा केन्द्रको कार्यालय बैतेश्वर पाँच मैना पोखरी दोलाखा मेलुङ र तामाकोशी गाउँपालिका डुडे बजार तामाकोशी गाउँपालिका तीन डुडे बजार दोलाखा लिसङ्खु पाखर सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर गाउँपालिका पाँच मुडे सिन्धुपाल्चोक
1: मिति 2083 साल असोज चार गते आइतबार एकाई नम्बर दुई क्षेत्र भीमेश्वर नगरपालिका वडा नम्बर एक कार्यक्रम स्थल मसन डाँडा ठेगाना भीमेश्वर नगरपालिका एक छेमावती दुलखा भीमेश्वर नगरपालिका वडा नम्बर दुई भीम माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका वडा नम्बर दुई दुलखा भीमेश्वर नगरपालिका तीन र छ कालिङचोक माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका तीन चरीकोट दुलखा भीमेश्वर नगरपालिका चार सर्व माध्यमिक विद्यालय टहले मन्दिर भीमेश्वर नगरपालिका वडा नम्बर चार टहले दुलखा भीमेश्वर नगरपालिका वडा नम्बर पाँच महेन्द्र द्वे माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका पाँच माटी दुलखा भीमेश्वर नगरपालिका पाँच नयाँ पुल बजार भीमेश्वर नगरपालिका पाँच नयाँ पुल बजार दुलखा भीमेश्वर नगरपालिका पाँच बुढा भीमसेन माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका पाँच किराती छाप दुलखा भीमेश्वर नगरपालिका सात कुटी डाँडा माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका सात मकैबारी दुलखा भीमेश्वर नगरपालिका सात कुप्री प्राथमिक विद्यालय भीमेश्वर नगरपालिका सात कुप्री दुलखा भीमेश्वर नगरपालिका आठ र नौ देवी माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका आठ बोस दुलखा
0: मिति 2083 साल असोज दस गते शनिबार इकाई नम्बर तीन क्षेत्र काठमाडौँ कार्यक्रम स्थल न्यू त्रिशक्ति पार्टी प्यालेस ठेगाना काठमाडौँ महानगरपालिका बत्तीस पेप्सीकोला काठमाडौँ 2083 साल असोज तेह्र गते मंगलबार क्षेत्र मुख्य निर्णय प्रमाणित कार्यक्रम स्थल संस्थाको मुख्य कार्यालय ठेगाना भीमेश्वर नगरपालिका छ चरीकोट दोलखा पुनश्च केही दुविधा भएमा संस्थाको फोन नम्बर 0949421397 0949421943 0949421549 0949421303 फोन गरी जानकारी लिन सक्नुहुनेछ
1: ठाकुर प्रसाद पाठक सचिव मिलिजुली कालिङचोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 साधारण सभा सम्बन्धी सूचना।
1: संस्थाको संचालक समितिको मिति 2083 साल भाद्र 5 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 20 वार्षिक साधारण सभा एकाईगत रूपमा संचालन हुने भएको हुँदा सम्पूर्ण शेर सदस्य ज्यूहरूलाई अनिवार्य रूपमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा छलफल, आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन प्रस्तुत तथा अनुमोदन,
1: आर्थिक वर्ष 2083-84 वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत तथा छलफल, संस्थाको आर्थिक तथा वित्तीय अवस्था बारे जानकारी तथा छलफल,
0: लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको कार्य सम्पादन तथा प्रतिवेदन सम्बन्धमा छलफल,
1: नयाँ संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन, निर्वाचन सम्बन्धी आवश्यक प्रक्रिया तथा निर्णयहरू,
0: संस्थाको विनियम तथा आन्तरिक कार्यविधिमा आवश्यक संशोधन सम्बन्धमा, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयर सदस्यको तर्फबाट प्रतिनिधि नियुक्त गर्ने बारे र विविध
1: साधारण सभा हुने मिति र स्थानहरू। मिति 2083 साल असोज 8 गते भीमेश्वर नगरपालिका 5 विशुनटोल, समय बिहान 8 बजेदेखि 10 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 8 गते भीमेश्वर नगरपालिका 5 घोकशिला, समय दिउँसो 12 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23।
0: असोज 9 गते सैलुङ गाउँपालिका वडा नम्बर 5 काटाकुटी बोर्डिङ, समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 10 गते सैलुङ गाउँपालिका वडा नम्बर 3 गाउँपालिका आसपास, समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17।
1: असोज 11 गते सैलुङ गाउँपालिका 6 ढुङ्गे बजार बाघखोर, समय बिहान 8 बजेदेखि 11 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23। असोज 11 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 कालापानी, समय दिउँसो 1 बजेदेखि 4 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17।
0: असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 झोर मन गाउँ, समय बिहान 10 बजेदेखि दिउँसो 1 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 12 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 सरनथली, समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 42 42 75 17।
1: असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 पाँडे खानी, समय बिहान 7 बजेदेखि 9 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17। असोज 13 गते सैलुङ गाउँपालिका वडा नम्बर 8 भैँसे बजार, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 97 42 42 75 17।
0: असोज 15 गते मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सभाहल, समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 30 77 72। असोज 15 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 भित्रे भन्ज्याङ, समय बिहान 8 बजेदेखि मध्याह 12 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23।
1: असोज 17 गते सैलुङ गाउँपालिका वडा नम्बर 6 महिला भवन, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23। असोज 18 गते सैलुङ गाउँपालिका वडा नम्बर 7 वडा कार्यालय, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 40 68 24। र असोज 21 गते सैलुङ गाउँपालिका सह संस्थाको प्राङ्गण, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क मोबाइल नम्बर 98 44 23 63 23।
0: साधारण सभामा उपस्थित शेयर सदस्यहरूलाई कर बाहेक रू 300 खाजा खर्च उपलब्ध गराइनेछ। 2083 साल असार मसान्तसम्म नियमित बचत भएको ऋणको भाका ननागेको शेयर सदस्य ज्यूहरूलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। अन्य थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 98 48 28 75 55, 98 44 23 63 23, 98475788 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश बहादुर सुवेदी व्यवस्थापक श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सैलुङ गाउँपालिका वडा नम्बर 6 फस्कु दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। हजार भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ लुवाङसा दोलखा।
3: भीमेश्वर नगरपालिकाको सूचना।
4: भीमेश्वर नगरपालिकाको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार मागमा आधारित साना तथा मझौला फार्म प्रवर्धन कार्यक्रम र किवी फल तरकारी बाली सम्बन्धी कृषक स्तरीय तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गरिने भएकाले भीमेश्वर नगरपालिका स्थायी ठेगाना भएका इच्छुक कृषि फर्म, कृषक समूह, कृषि सहकारीले यो सूचना प्रकाशन भएको मितिले 21 दिन अर्थात असोज 13 गते भित्र आवश्यक कागजात सहित निवेदन दर्ता गर्नुहुन अनुरोध गरिन्छ।
3: आवश्यक कागजातहरू माग निवेदन, नेपाली नागरिकताको प्रतिलिपि, जगतधनी पूर्जाको प्रतिलिपि, माग गर्ने कृषि फर्म, कृषक समूह, कृषि सहकारी संस्थाको प्रमाणपत्रको प्रतिलिपि तथा समूह सहकारी भएमा बैठकको निर्णयको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण र स्थायी लेखा नम्बर प्यानको प्रमाणपत्रको प्रतिलिपि। यस सम्बन्धी थप जानकारीको लागि भीमेश्वर नगरपालिका अन्तर्गत कृषि शाखाको मोबाइल नम्बर 98 64 00 20 77, 98 44 00 06 28, 98 61 84 92 09 र 98 61 17 89 30 सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
4: विष्णु प्रसाद सुवेदी, प्रमुख प्रशासकीय अधिकृत, भीमेश्वर नगरपालिकाको कार्यालय चरीकोट दोलखा।
5: यो रेडियो सैलुङको समय सूचक हो।
6: यति बेला बेलुकाको 8 बजेको छ।

नमस्कार साथै साहित्यिक अभिवादन रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथाको प्रतीक्षा गरेर बसिरहनु भएका आदरणीय तमाम श्रोताहरूमा हार्दिक स्वागत गर्न चाहन्छु। सधैँको साता मध्ये आजको यस सातामा पनि आवाजको तरंग मार्फत प्रदीप सेन्चुरी उपस्थित भइसकेको छु। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको साहित्यिक प्रस्तुति हो कार्यक्रम गीति कथा। गीति कथा तपाईँहरूले प्रत्येक साताको शुक्रबार राति 8 बजे यसै गरी पुनः प्रसारण आइतबार अपरान्ह 4 बजेको समाचार पछि सुन्न सक्नुहुन्छ। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जसँगै हाम्रो वेबसाइट रेडियो सैलुङ .org लगन गरेर पनि। कार्यक्रम गीति कथा एक विशुद्ध साहित्यिक कार्यक्रम हो जहाँ विभिन्न सर्जक तथा स्रष्टा लेख्नु भएको निकै नै राम्रा रमाइला मर्मस्पर्शी उपन्यास कथाहरू वाचन हुने गर्दछन् र कार्यक्रम गीति कथाको आजको बसाईमा पनि अघिल्लो साताबाट शुरू भएको कथा बिहे पछिको जिन्दगीको दोस्रो भाग लिएर आएको छु जसलाई रंजन परियारजीले लेख्नु भएको कथा बिहे पछिको दोस्रो प्रेमको दोस्रो भाग वाचन गर्न एकैछिनमा आउँछु। कार्यक्रमको शुरूआत मिठो सांगीतिक कोसेलीबाट गर्छु। सांगीतिक कोसेली पछि आइहाल्छु। तपाईँहरू कार्यक्रम सुन्दै गर्नुहोला।

यो निकै नै मिठो सांगीतिक कोसेलीपछि पुनः स्वागत छ। भर्खर मात्र कार्यक्रम सुन्नु भएको छ भने गीती कथाको साथमा हुनुहुन्छ। गीती कथाको आजको बसाईमा पनि अघिल्लो साताबाट शुरू भएको कथा बिहेपछिको जिन्दगीको दोस्रो भाग लिएर आएको छु, जसलाई रंजन परियारजीले लेख्नु भएको। अब सुनौ कथा बिहेपछिको जिन्दगीको यो दोस्रो भाग।

जब म तेलको भाँडो लिएर सासूआमाको कोठामा पुगे म तीन छक परे। उहाँले म कोठाभित्र छिरेको पत्तो नै पाउनु भएनछ। मजासँग भए हतपत खुट्टा बाहिर निकालेर ढोकाबाट चियाउन थाले। उहाँ अरू कुनै पर पुरूषलाई आफ्नो अङ्ग प्रदर्शन गर्दै हुनुहुन्थ्यो। हुन त उहाँको पनि उमेर नै हो, धेरै हुनुभएको थिएन, अन्दाजी 35-40 हुनुपर्छ। भित्तामा श्रीमान र श्रीमतीको बिहेको फोटो अनि फोनमा अरू कोहीसँगको कुराकानी, त्यो रौनक त्यो जवानीको जोस फोनमा पुग्दै हुनुहुन्थ्यो। मैले लुकेर भिडियो बनाएपछि मलाई हेला गर्यो भने ए देखाएर काम लगाउँछु भन्दै केही बेर हेरिराखे। उहाँको त्यो प्यासीपनले मलाई पो उक्कुस मुकुस बनायो। भान्सामा गए, एक गिलास चिसो पानी खाए, मन अलि शान्त भए जस्तो भयो अनि मम्मी ए मम्मी म आऊ भनेर सोधे। उहाँले हुन्छ हुन्छ आइजा भन्नुभयो। म उहाँको कोठामा पुगे र उहाँको शरीरमा तेल लगाइदिन थाले। कुरा कुट्याउँदै भने, मम्मी किन हो हजुर त एकदम तातो हुनुभएको छ त, सन्चो छैन कि के हो कि ज्वरो आएको? अस्पताल जानुपर्छ है, गाह्रो भएको भए, झन् घरमा कोही छोरा मान्छे छैन, साँझमा बढी भयो भने त आपत हुन्छ त। उहाँले अलि अर्कै स्वरमा भन्नुभयो, आ

कतै श्रीमानले फोन गरे पनि रमाइलो कुराकानी गर्न हुन्थ्यो जस्तो लाग्यो। कता पुग्नु भयो होला, खाजा खानु भयो कि भएन होला। मैले महसुस यति गरे कि श्रीमान श्रीमती बीच जब शरीर साटासाट हुन्छ तब केटीलाई श्रीमानको माया निकै लागेर आउने रहेछ। नजिकै भइदिए हुने जस्तो उसको बासना निकै मिठो लाग्ने, उसके अंगालोमा बस्न पाए हुने जस्तो। तर खै श्रीमानलाई त्यस्तो किन नभएको होला, एक फोनसम्म छैन, मोबाइलमा गीत फेरि त्यस्तै बजेको। रामदी पुल तर्ने बित्तिकै बाँचे भेट मरे त्यत्तिकै। गीतको ताल अनि कल्पनाको संसारमा डुबेर घाँस काट्दा काट्दा कति बेला दिन बित्यो पत्तो नै भएन। घाँसको भारी हाले निकै ठुलो पो भएछ, बोकेर उठ्नै सकिन। छोडेर आउन पनि माया लाग्यो, एक मुठा भए पनि बोलीलाई थपथाप हुन्छ। बल्ल बल्ल बल गरेर उठे, खुट्टा कमै कमै बल्ल बल्ल घरमा आइपुगे। थकान शरीर भारी फ्यात्त भुइँमा फाले, भोकले पेट साह्रै दुखेको थियो। केही भए पनि खाइहाल्छु जस्तो घडी हेरेको साँझको छ बज्न लागेछ। भान्सामा पुगे, भाँडाहरू सबै रित्तै, एक गिलास पानी पिए। पल्लो कोठाबाट सासू रिसाउँदै आएर भनिन्, कहाँ गएर आइसकेको महारानी यति ढिला, वनमा कोही नाठो भेट्यो कि कसो? राम्रै रमाइलो भएछ छ त, शरीरभरि पसिना पसिना आएको छ। ल ल खाना बनाऊ खाना, भोक लागिसक्यो रे। एक झापड लाइदिउँ जस्तो क्या, मोबाइलको भिडियो देखाइदिउँ जस्तो लाग्यो। आफू जस्तै सोचेको छेस कि के हो मलाई भनेर फेरि सोचे। अहिले सही समय होइन, दुई चार दिन सहन्छु, मैले यहाँ चिनेको पनि कोही छैन। घरमा एक्लै भएको बेला यसले त मलाई जे पनि गर्न सक्छ नि, कतै मार्ने पो हो कि भन्ने पनि डर लाग्यो। त्यही नबोली चुपचाप कपडा फेरेर खाना बन्नतर्फ लागे। आमाले माइतीबाट फोन गर्नुभयो, आमासँग कुरा गर्दै खाना बनाउन थाले। आखिर मन बुझाउने बाटो भनेको नै आमा त हो, अरूको त के कुरा गर्नु र, यस्तै हो जिन्दगी, अझै छोरीको जिन्दगी। खिस्ता हाँसो देखायो, ठिक छु भन्यो, हिँड्यो, नबुझिदिने कोही न सुनिदिने कोही। खाना खाएर भाँडा माझेपछि ओछ्यानमा पल्टिए, सारे श्रीमानको याद आयो। ओछ्यानमा पुगेपछि आफ्नो खुसी लागेको बेला नै भए पनि अंगाल्ने श्रीमान साथमा नै भएको प्यारो। मलाई अझै पनि श्रीमान छेउमा बसेको जस्तो लाग्दै थियो, अझै पनि मलाई अंगालो हालो हुन्छ जस्तो, तर मेरो भ्रम थियो। उहाँकी सम्झनामा टोलाउँदै थिए, भिडियो कल गर्नुभयो, हतपत कल उठाएर बोले, पुग्नु भयो त? उहाँको रुखो बोली, अँ पुगे, खाना खाइस् त? मैले भने, अँ खाएँ हजुरले। उहाँले भन्नुभयो, अँ खाएँ। मैले सुस्तरी हजुरको कति धेरै याद आएको छ, मात्र के भन्न लागेको थिएँ, ल ल भनेर फोन काटिदिनु भयो। मनमा बेचैनी भयो, कसलाई सुनाऊ मेरो मनको पीड़ा, कसलाई सुनाऊ मेरो इच्छा चाहना? आखिर जसको लागि माइती छोडे उसलाई मसँग बोल्न समेत समय छैन, यसरी त जिन्दगी कतिन्जेल चल्छ होला र खै? आफूले आफूलाई प्रश्न गर्दै रुन थाले। आखिर को छ र मेरो पनि? श्रीमान बुझ्ने भएन भने त जिन्दगीमा धेरै दुःख पाइँदो रहेछ जस्तो महसुस भयो। के मेरो मात्र होला र यस्तो जिन्दगी, के अरूको पनि छ होला? हामी भित्रको महसुस नै कहिले पनि बुझ्न नखोज्ने आफ्नो मनमर्जी गर्यो। श्रीमतीलाई समय दिन पर्छ भन्ने पनि लाग्दैन कि के हो? जाबो एक मिनट राम्रोसँग बोलिदिए पनि के जान्थ्यो र? खबर सोध्ने फुर्सदसम्म हुँदैन र भने धिक्कार छ भन्दै आफैलाई प्रश्न गर्दै आफै उत्तर खोज्दै बसिराखे। भान्सामा कसैले भाँडा चलाएको जस्तो लाग्यो, मनमनै डर पनि लाग्यो। गाउँघरतिर भूतले पानी खान आउँछ भन्थे हो कि जस्तो पनि लाग्यो। झन एक्लै भएपछि मन अलि आँटिने क्या, आफ्नै छाया पनि भूत जस्तो लाग्ने। झ्यालबाट बाहिर हेर्न पनि डर लाग्यो। यही बेला फेरि पानी तिर्खा लाग्यो, बोतल उठाए, बोतलमा पनि पानी सकिएको रहेछ। अब के गर्नु, खाना त पर्यो। सुस्तरी उठेर भान्सातिर गए, मन एकदमै आँटिराखेको थियो। म आफ्नै छाया देखेर पनि तर्से, आमाको कोठाबाट अझै गनगन आवाज आइराखेको थियो। उफ, चञ्चले मन एकचोटि च्याउनै पर्यो भनेर सोचेर छेउएको सानो दुलो देखेर च्याउन थाले। अबै भूत त आएको रहेछ, तर दिउँसो फोनमा बोलेको काले ढाडे भूत। बुढेसकालको जवानी, म के गरौँ होला? पल्लो कोठामा ढाडे बिरालो, त्यो पनि आमाको साथमा। म छक्क थिएँ, कोठाको एउटा दुलोबाट च्याउन थाले। ओहो, के भन्नु, कसरी भन्नु त्यो दृश्य? केही छैन, जेसो के होस् भनेर आफ्नो कोठामा आएर पल्टिएँ। उज्यालो भयो, सधैँ जसो दिनचर्या कट्यो, खाना बनायो खायो, घाँस काट्यो। सासू आमाको किचकिच सुन्यो, घरमा अलिअलि फोन गर्यो, श्रीमानको झर्को लाग्दो बोली सुन्यो, बेला बेला गाली खायो बस्यो। बस यसरी नै जिन्दगी बित्यो। आज भन्यो भोलि भन्यो, समय गएको पत्तो भएन। हेर्दा हेर्दै बिहे गरेको पनि चार महिना हुन लागेछ। पेट अलिअलि ठूलो भएको महसुस हुन थाल्यो। माइती नगएको पनि यत्रो महिना भयो, न त माइतीबाट कोही भेट्न नै आए। सासूको गालीसँगै कहिलेकाहीँ नम्र बोलीसँगै दिन कट्यो। ससुरा पनि कहिले घरमा आउनु भएन, अनि उहाँले एक दुईजनाको मुखबाट सुनेको सासूको व्यवहार एकदम खत्तम छ रे। ससुरा आएपछि उठेर माइत जानुहुन्छ अरे, झगडा गर्नुहुन्छ अरे, देखि सहनु हुँदैन अरे। छोरीको घरतिर गए पनि सामानहरू चोरेर हिँडिदिनुहुन्छ अरे, त्यही भएर मान्छेहरूले खासै मन पराउनु हुँदैन अरे। ससुरा त अब

कहिले पनि फर्किन्न भनेर घर छोडेर जानु भएको अरे। पारी गाउँको खै कसकी छोरी बिहे गरेर बस्नु भएको छ अरे। हल्ला सुनेको सासु कुरा चाहिँ कसैलाई थाहा छैन अरे। सासूलाई निकै माया गर्नुहुन्थ्यो अरे। गहनाहरू पनि टन्नै थियो अरे। सबै बेचेर सक्नु भइसक्यो अरे। अहिले गाउँमा दुईजना मिल्ने साथी छन्। उनीहरूसँग कुरा नगरी एकछिन पनि नबोली दिन कटाउने गाह्रो हुन्छ। हप्तामा एकचोटि सासु बजार जानुहुन्छ। सायद कसैसँग भेटघाट गर्नुहोला। त्यो बेला हामी साथीहरू जम्मा भएर चटपट कहिले पानीपुरी कहिले कहीँ रोटी

बच्चा को बारे में कति धेरै खुले बोलना मन थियो होला मलाई। एउटा नारी जिंदगी में सबैभन्दा बड़ी खुशी होने पल भनेको आमा बनने बेला को पल हो। यस्तो बेला उसलाई श्रीमान को साथ को निकै जरूरी हुन्छ। श्रीमानले हात थामी दिएर म छुनी तिम्रो साथ में भन्दिए पनि आधा बोझ हलुङ्गो हुन्छ। तर यहाँ त मलाई बुझ्ने को छ र त मेरो आमालाई यस्तो व्यवहार गर्ने भन्दै उसले मलाई हिर्कायो। आँखाभरि आँसु मनभरिको भावना सबै चताचुल्ल पोखिए। म भित्र पनि त कुरा थियो होला, उसले मलाई चाहिँ सुन्नै चाहेन। आमाले बोलेको सबै कुरा सत्य हुन्छ भन्ने पनि त थिएन। म पनि त उसको पत्नी हो, आमा र पत्नी दुवैको बराबरी अधिकार हुन्छ हो माथि। म पनि त उसको लागि आफ्नो परिवार छोडेर आएको हुँ, तर किन बुहारी माथि मात्र अत्याचार? म भित्र के बितेको छ त्यो किन सुन्न चाहँदैनन् पुरुषहरू? आमालाई पनि माया गर्नुपर्छ, थाहा छ। हो, बुहारीले आमालाई नराम्रो गर्यो भने गाली गर्नुपर्छ, सम्झाउनु पर्छ। तर बुहारीले छोराको अभावसम्म हुन नदिने गरी राख्दा त्यतिसम्मको कुराहरू थाहा पाएर लुकाएर बस्दा पनि त्यही बुहारीलाई गलत बनाउनु पर्छ र आमा बाबासँगै आउने बच्चाको भविष्यको बारेमा पनि त सोच्नु पर्यो नि होइन र? केही छैन, यस्तै हो भाग्य, मेरो पनि दिन आउला नि त भन्दै खाना पनि नखाई ओछ्यानमा पल्टे। जहाँ पर्ने हाने पनि श्रीमान आउँछ होला सुत्न, धेरै कुरा गर्नु छ, मै झुक्छु। बरु एउटा आगो भए पनि अर्को पानी हुनुपर्छ भन्ने सोचले श्रीमानको पर्खाइमा बसे। तर उहाँ आउनु नै भएन। आमा छोराले खाना खाएछन्, मलाई खानासम्म बोलाएनन्। श्रीमानले त बोलाउनु पर्थ्यो, यस्तो अवस्थामा पनि उसलाई मेरो माया लागेन भने पछि त के हेर्ला त खै? आँखाबाट बर्र आँसु झर्न थाल्यो। खै मनमा के कुराले गोच्यो, मलाई झन झन रुन मन पो लाग्न थाल्यो। सुकसुक गर्दै रुन थाले, पेटमा हात राखे, बच्चा चले जस्तो महसुस हुने रहेछ, सायद मेरो कल्पना हो कि? श्रीमान आउने आशमा बसे तर आउनु भएन, कहाँ जानु भएछ, कतै केही त भएन भन्ने मनमा डर पैदा भयो। बिस्तारै उठे, खाना नखाएर होला अलिअलि चक्कर लागे जस्तो लाग्दै थियो। बाहिर के निस्किएको थिए, श्रीमान ज्यू त हातमा चुरोट तान्दै मस्त भिडियो कलमा अर्को केटीलाई चुप्पा डार्लिङ भन्दै मस्त हुँदो रहेछ, जस्तो आमा उस्तै छोरा। एउटा नारीले आफ्नो श्रीमान अरू पर स्त्रीसँग यसरी बोलेको आफ्नै आँखाले कसरी हेर्न सक्छ र? म माथि आकाश खस जस्तो लाग्यो। अब म बाँचेर के अर्थ जस्तो लाग्न थाल्यो। आतिए म आफूलाई सम्हाल्नै सकिनँ, एकाएक मेरो संसार अन्धकार भएको जस्तो लाग्न थाल्यो मलाई। अब मरिदिन्छु, मरेपछि त मलाई बुझ्छन् होला नि जस्तो लाग्यो। सिरानीमा भएको सल झिकेर पंखामा बेरे अनि कुर्सीमाथि उक्लिएर सलमा आफ्नो टाउको छिराए। घाँटीमा पासो लगाउन लागे मैले, मेरो संसार अन्ध्यारो भएको जस्तो लाग्यो। मान्छेले मर्नु अगाडि आफ्नो सबै जीवनकाल सम्झिन्छ भन्थे हो कि जस्तो लाग्न थाल्यो। मेरो आँखा अगाडि सबै कुराहरू घुम्न थाले। जबदेखि हो सम्हाले त्यो बेलादेखिको सबै कुराहरू एक एक आँखा अगाडि आउन थाले। बाबा आमाले मायाले हुर्काएको पल, बिहेको क्षण अनि श्रीमान र सासूले गरेको व्यवहार, जिन्दगीदेखि हार नै त खाइने मैले। आखिर कति धेरै सपना थिए, कति धेरै रहर थिए, कति इच्छा चाहना थिए, आखिर जिन्दगी त यसरी नै बित्ने रहेछ। अरूलाई खुशी बनाउँदै अरूको मन दुख्छ कि भन्दै, अरूलाई नराम्रो हुन्छ कि भन्दा भन्दै आफूले आफूलाई गुमाउनु पर्ने रहेछ। मर्नु अगाडि केही महिना अगाडिको आफूलाई सम्झे, म कति खुशी थिएँ, कति आनन्दको जिन्दगी थियो, कति मस्तको जिन्दगी थियो। तर अहिले न केही छ न केही। भगवानले मेरो भागको खुशी सबै खुशी दिए जस्तो लाग्यो। कुर्सीबाट खुट्टा हटाउन लागे, त्यतिकैमा झ्यालबाट कसैले बोलाएको जस्तो लाग्यो। आमा, ए आमा, तिमीसँगै मलाई पनि मार्न खोजेको तिमीले? किन हार मान्छौ र जिन्दगीदेखि? तिम्रो मात्र होइन, यहाँ कैयौंको जिन्दगी तिम्रो जस्तै छ। कतिलाई त बिहेपछि श्रीमानले छोडिदिएको पनि छन्, कति आमाहरू रोडमा छन्, कति बच्चाहरू रोडमा छन्। तिमी यसरी स्वार्थी नबन्देऊ न, बिन्ती छ, महसुस गर न, पेटमा म बिस्तारै हुर्किँदैछु। मेरो के गल्ती छ र मलाई यस्तो सजाय दिँदैछौ तिमीले? मलाई पनि संसार हेर्ने रहर छ, संसार भन्दा पहिले तिमीलाई हेर्ने रहर छ। तिम्रो काखमा लुटुपुटु भएर निदाउन मन छ, खेल्न मन छ, तिम्रो हात समाएर स्कूल जान मन छ। तिमीले आफ्नो इच्छा चाहनासँगै मेरो पनि इच्छा चाहना मार्दैछौ, के गर्नु, भाग्य यस्तै हो। मेरो लागि भए पनि बाँच्न सक्दैनौ तिमी, समस्यादेखि डराएर भाग्ने होइन नि, त्योसँग लड्न सक्नुपर्छ। रोएर कराएर डराएर केही हुँदैन, आफ्नो अधिकारको लागि लड्नुपर्छ। यो घरमा तिम्रो पूरा अधिकार छ, बुहारी हो, बुहारीको ठाउँमा बस्नुपर्छ। तर अति भएपछि सहने होइन नि, लड्नुपर्छ, झगडा गर्नु पनि पर्छ, तर मर्नु हुँदैन। आज मर्यो, एक दुई दिन आँसु झार्छन्, त्यसपछि तिमीलाई सबैले बिर्सन्छन्, अनि के गर्छौ जीवनभरि मलाई पनि आफूसँगै मारेकोमा पक्कै पछुतो लाग्नेछ तिमीलाई स्वर्गमा पनि। मेरो के गल्ती छ यति भन न।

तिमीले मलाई जन्म देऊ आमा, म संसार हेर्न चाहन्छु। मलाई जन्म अगाडि नै यसरी नमारिदेऊ, मेरो पनि जिन्दगी हो, म पनि हेर्न चाहन्छु यो दुनियाँ। तिम्रो बाँच्ने सहारा बन्न चाहन्छु, तिमीलाई खुसी दिन चाहन्छु, तिम्रो हरेक पीड़ामा दवाई बन्न चाहन्छु। आज तिमीलाई नराम्रो गर्नेहरूको अगाडि तिमीलाई खुसी बनाउन चाहन्छु, तिमीलाई सफल बनाउन चाहन्छु। बच्चाको रुन्ची आवाजले मेरो मुटु नै छिया छिया भयो। थाहा थियो यो मेरो भ्रम हो भन्ने कुरा पनि, तर कल्पनामा पनि यति तागत हुने रहेछ। म मेरो सन्तानको लागि भए पनि बाँच्नुपर्छ भन्ने मनमा नयाँ प्रेरणा जागेर आयो। दुःख कसलाई हुँदैन र सहन सक्नु पर्छ, पालो सबैको आउँछ भन्ने लाग्यो। हिम्मत हार्दिन, मेरो बच्चाको लागि भए पनि बाँच्छु सोचे। आँखा भरिको आँसु लिएर सलबाट टाउको निकाले अनि खाटमा पल्टे, कल्पिन थाले। छोरा होला कि छोरी होला, उसलाई म जसरी पनि जन्म दिन्छु, उसलाई जन्माउनु मेरो कर्तव्य हो। उसको लागि भए पनि बाँच्नुपर्छ, म उसको लागि भए पनि खुसी हुन्छु, म उसको लागि भए पनि पीड़ा लुकाएर बस्छु भन्ने हिम्मत आयो। अनि मनमा अनेक कुराहरू खिलाउँदै आँखाको आँसु पुछेर आँखा चिम्म गरेर निदाउने कोसिस गरे। केही बेरमा ढोका खुल्यो, श्रीमान आउनुभयो। काश यस्तो बेला श्रीमानले अंगालो कसेर अब हाम्रो पनि खुशीको दिन आउँदैछ, हामी पनि दुईबाट तीन हुँदैछौ भनेर अंगालो कसिदिए कस्तो हुन्थ्यो होला, मनमा नै सोचे। म आफूलाई कति भाग्यमानी ठान्थे होला, गाह्रो भयो होला है भन्दै खुट्टामा मालिस गरिदिए, तेल लगाइदिए, कति आनन्द हुन्थ्यो होला। मनमा खुल्दुली भयो, श्रीमान भएकोतिर फर्के। उहाँ त मस्त मोबाइलमा म्यासेज गर्दै हुनुहुँदो रहेछ, केही भन्न मन लाग्यो। आखिर मनै त हो, मैले पनि कति नै सहन सक्थेन। सुन्नुहोस् न, म गर्भवती छु, तपाईँलाई थाहा छँदैछ। मलाई पनि थोरै समय दिनुहोस् न, म केही कुरा गर्न चाहन्छु तपाईँसँग। आखिर म तपाईँको पत्नी त हो नि, हेर्नुहोस् न, हाम्रो खुसीको आगमन हुँदैछ, हाम्रो पनि नयाँ संसार बन्नेछ भन्दै उहाँको हात समाउन खोजे। उहाँले हात झड्काल्दै भन्नुभयो, उता जा, यो बच्चा मैले चाहेर बसेको नै होइन, पहिले थाहा भएको भए फ्यालदिन हुन्थ्यो, अहिले किन चाहियो बच्चा, ख्यालखालमै बसेछ, म के गरौं। चुप लागेर सुत, धेरै चिल्लो धस्ने होइन, बुढी होस् त मेरो, थाहासम्म लाई पनि तैले सम्झाइ राख्न पर्दैन, खाना पाएकै सास, लाउन पाएकै सास, अरू के चाहियो तलाई। उसको कुराले मन झन चिसो भयो, एकदम रुन मन लाग्यो अनि उठेर भन्न थाले, मेरो जिन्दगी बर्बाद भइसक्यो, यस्तो पार्नु थियो भने मलाई किन बिहे गरेर ल्याइस, किन मलाई अहिले व्यवस्था गर्छस्, सुत्न पाउँदा त मेरो शरीरभरि टोकी टोकी रस चुसिस् त, अहिले आमाको कुरा सुनेर मलाई किन यस्तो व्यवहार गर्छस्, खाना दिएर लाउन दिएर मात्र हुन्छ, मलाई के खान मन छ के लाउन मन छ कहिल्यै सोधेको छ, तेरो आमा घरमा नाठो ल्याएर सुत्छे, हप्तामा एकचोटि बजार पुग्छे नाठोसँग नै सुत्नलाई, तलाई अर्की केटीसँग बोल्नमा फुर्सद छैन, आखिर मलाई कसले बुझ्छ के मेरो इच्छा चाहना चाहिँ के होइन, म चाहिँ मान्छे होइन, अरूको फूल जस्तै छोरीलाई यसरी ल्याएर बिचले बनाउन लाज लाग्दैन के, म तेरो लागि रात बिताउने बेस्याउ र, मन लाग्दा आयो सुत्यो, मन नलाग्दा को को, के म तेरो आमाको लागि नोकर हो, काम पर्दा सम्झ्यो काम नहुँदा को को। उसले मेरो कुरा काट्दै भन्यो, त मेरो आमाको बारेमा यस्तो भन्ने, तलाई भालु भन्दै उसले मलाई लात्ती न लात्तीले हान्न पो थाल्यो, पेटमा भएको बच्चालाई पनि यसलाई पनि मारिदिन्छु अनि जेल जान्छु, यस्तो स्वास्नी हुनु भन्दा नभएको बेस भन्दै पेटमा पनि लात्ताले हान्न थाल्यो। भुइँभरि रगत आम्मे भए, म रगत देखेर बेहोस भए जस्तो भए, कानमा छिमेकीहरूको हल्ला सुनिन्थ्यो, मारिहाल्यो नि बुढीलाई, बिचारी कति दुःख गर्थे, हे भगवान भन्ने आवाज, तर मेरो आँखा खुलेन, बन्दको बन्द नै, शरीर हलचल गराउन पनि सकिन, बन्द आँखा मान्छेहरूको हो हल्ला। केही बेरमा मेरो कानमा एम्बुलेन्सको साइरन बज्न थाल्यो, बाँकी मलाई केही थाहा छैन। कति बेला अस्पताल पुग्यो मलाई थाहा नै भएन, होसमा आउँदा बाहिर माइतीबाट आमा बाबा पनि आउनु भएको रहेछ, देखेर अलिकति मन शान्त भयो, अलिकति हिम्मत बढेर आयो। मेरो पेटको बच्चालाई पुकी भयो कि भनेर पेटमा छामे, पेट त ठिक ठाउँमा नै थियो, तर डाक्टरलाई सोध्न मन लाग्यो, वरपर कोही थिएनन्। आमालाई हातको इसारा गरेर बोलाए, आमा भित्र आउनुभयो, मेरो हालत देखेर सायद दया लागेछ के अरे, पिलपिल आँसु झार्न थाल्नुभयो। आमा रोएको देखेर झन मैले आफूलाई सम्हाल्नै सकिन, म झन डाको छोएर रुन थाले, हेर्नुहोस् न आमा कस्तो मान्छे म कस्तो भए, आज शरीरभरि निलदाम बसेको रहेछ, श्रीमान कता छ थाहा छैन, आमासँगै निकै बेर रोए, जति रोए उति उति रुन मन लाग्थ्यो, धित मरुन्जेल रोए। आमा कसरी यहाँ आइपुग्नु भयो, मैले आमालाई प्रश्न गरे, आमाले भन्नुभयो, छोरी तिम्रो छिमेकी साथीले फोन गरेर भनेपछि हामी जुठे हात यहाँ आएका हौ, हेर न मैले खाना खाएर हात पनि धोएको छैन, तिम्रो एक घण्टा पछि बल्ल होस् आएको हो, रगत धेरै बगेर बाबाले आफ्नो रगत तिमीलाई दिनुभएको हो, बल्ल होस् आयो, मेरो त ज्यान नै सर्लाक सुलुक भएको थियो नि, मेरो बाबालाई के भयो भनेर।
यति पीड़ा हुँदा पनि किन चुप बसेको क्या तिमी किन आमालाई यस्तो भयो भनेर भन्न सक्थ्यौ नि किन नभनेको क्या किन नभनेको भन्दै आमा फेरि रुन थाल्नुभयो। आमा घरबाट कोही आएको छैनन्। आमा केही बोल्नु भएन। ढोकाबाट मेरी मिल्ने साथी भित्र छिरिन् र मेरो हात समाउँदै भनिन् कस्तो छ अहिले तिमीलाई। मैले भने अहिले ठिक छ तिमी यहाँ कसरी। उनले भनिन् मैले नै त तिमीलाई अस्पताल ल्याएको कस्तो माया नभएको त्यो पापीको आमा छोरालाई। मान्छेलाई अति गर्नु खति नगर्नु भन्छन् तिमीलाई साह्रै दुःख दिए नि ती पापीहरूले के गर्नु तिमीहरूको पारिवारिक कुरा हामीले केही बोल्न पनि नमिल्ने। अनि उनीहरू कोही आएनन् र साथी मैले भने नै किन आउँथे र तिम्रो हालत अति नै नाजुक थियो तिमी आमा आमा मलाई बचाऊ भन्दै चिच्याएपछि हामी तिम्रो घरमा गएका थियौ। तिमी बेहोस भएर भुइँमा ढलेकी थियौ। मैले तिमीलाई सकि नसके बोकेर अस्पताल ल्याउन खोज्दा मरे पनि बाँचे पनि तेरो जिम्मा भन्यो। केही भएन मेरो आँखा अगाडि तिमीलाई त्यस्तो हालतमा कसरी हेर्न सक्थे र मैले त्यसैले जसरी पनि अस्पताल लैजान्छु भनेर ल्याएको हुँ। उनीहरूलाई के मतलब र तिमी मरे पनि बाँचे पनि पछि थाहा पाउँछन् तिम्रो महत्व साथमा पैसा र जवानी हुन्जेल त हो नि पछि थाहा हुन्छ नि आफ्नो ख्याल राख नात्यो। आमा बाबा पनि हुनुहुन्छ आफूलाई सम्हाल। केही बेरमा बाबा पनि आउनुभयो। अनुहारमा एकहोरो हेर्नुभयो र बढेर आँसु झार्नुभयो। केही बोल्नु भएन सायद बोल्ने हिम्मत पनि आएन होला। झ्यालपट्टि फर्किएर आफ्नो आँसु पुस्नुभयो अनि आएर मेरो हातमा समाउनु भयो। एकपटक फोन गरेर मलाई यस्तो व्यवहार गर्छन् भनेको मात्र भए पनि हुने नि यति धेरै सहन पर्थ्यो र एउटी छोरीलाई त म मेरो घरमा राखेर पाल्थे नि। मैले आँखाभरिको आँसु पुस्दै भने भन्न त कति मन्थ्यो मन्थ्यो समाजको डर लाग्थ्यो। सधैँ उच्च रहने हजुरको स्थिर र माइती आएर बसे भने फलानाको छोरी घर बिरेर माइती बसेकी छ भन्दा कस्तो होला। बाटोमा हिँड्ने मान्छेले पनि तपाईँलाई देखेर औँला उठाउँछन् जुन म सहन सक्दिन। मेरो लागि म भन्दा पनि ठूलो तपाईँलाई तपाईँको इज्जत हो नि बुवा। समाजको डर समाजका मान्छेहरूलाई किन औँला उठाउने बाटो बनाउने भनेर बसेको थिएँ तर सकिन बुवा गाह्रो रहेछ अरूको घर थाम्नलाई। हजुरहरूको साथ भए जस्तो नहुने रहेछ। यति भन्दासम्म फेरि मेरो आँखा आँसुले भरिए। म अर्कोपट्टि फर्किए यस्तो गरे। बाबाले भन्नुभयो छोरी कतिन्जेल आफ्नो आँसु र पीड़ा लुकाउँछौ हामीबाट। आफूलाई कमजोर नबनाऊ हामी जिउँदैछौ नि हामी मरेको छौँ र यसरी हुन्छौ तिमी। बाबाको कुराले मन झन् चसक्क भयो। बाबाले हात थाम्दै भन्नुभयो अहिले आएर मलाई पछुतो भयो तिमीले त भनेको थियौ मैले बिहे गर्दिन भनेर मैले नै जबरजस्ती गरे मलाई माफ गरिदेऊ छोरी। केही बेरमा डाक्टर आउनुभयो। मैले हतारिँदै सोधे मेरो बच्चालाई कस्तो छ केही असर त भएको छैन नि पेटभित्र। डाक्टरले लामो सास फेर्दै भन्नुभयो अहिले मैले ठ्याक्कै यही भनेर भन्न चाहिँ सक्दिनँ तर बच्चालाई केही न केही असर चाहिँ परेको जस्तो लाग्छ मलाई। सायद बच्चा अपाङ्ग जन्मन पनि सक्छ या सकुशल नहुन पनि सक्छ या पेटभित्रै मृत्यु हुन पनि सक्छ। सबै कुरा भगवानको हातमा छ। फेरि तपाईँको किस्मतको कुरा पनि हो। हामी अहिले केही भन्न सक्दैनौ फेरि यही हो भनेर भन्दा तपाईँहरूको मनोबल घट्न पनि सक्छ। दबाईहरू समयमा खानु अनि अब कामहरू केही पनि नगर्नु फेरि गरौँ काम गर्दा बच्चालाई अझै असर पर्न सक्छ। ख्याल राख्नुहोला समयमा दबाई खानुहोस् अनि एकचोटि अर्को हप्ता चाहिँ आउनुहोस् है। उहाँको कुराले मन साह्रै आँट्यो। भित्रभित्र डर पनि लाग्न थाल्यो। गल्ती कसको थियो नि सजाय कसले पाउँदैछ हे भगवान किन मै माथि यत्रो वज्रपात किन मलाई यति धेरै पीड़ा आखिर मैले कहाँ के बिगाएर मेरो जिन्दगी किन यस्तो भाग्य लेखिदिनु भयो मेरो किन आखिर मैले तपाईँको के बिगाडिदिएको थिएँ र भन्दै रुवा थाले। आमाले सम्हाल्नु भयो। बिस्तारै उठे बेडबाट अनि अस्पतालबाट बाहिर निस्के। आमा बाबालाई भने म अब घर जान्छु छेउको साथीलाई आऊ यता सँगै जाउँ भन्दै ताने। आमाले भन्नुभयो बाउलाई कि क्या हो दिमाग ठिक ठाउँमा छ माइतीमै गएर बस्ने हो। जबसम्म तिनका आमा छोरा हाम्रो गल्ती भयो भनेर माफ माग्न आउँदैनन् तबसम्म तिमीलाई हामी कहिले पनि पठाउँदैनौ हिँड माइती नै। मैले भने नै आमा म जान्न। मान्छेहरूले के सोच्छन् भन्नुहोस् त तपाईँहरूको इज्जत के होला। सुत्केरी हुन लागेको छोरी सुत्केरी भएपछि माइत पुग्दा राम्रो हो नि बच्चा पाउनु अगाडि नै माइत जाँदा के भन्लान् म जान्न आमा अब केही दिन त हो। मलाई आमाले भन्दा बाबाले धेरै माया गर्नुहुन्थ्यो। अंगालोमा टाँस्दै भन्नुभयो मेरो बाबा यस्तो जिद्दी गरेर हुन्छ त मेरो सानो तिमी त बुझ्नेछौ नि तिम्रो त्यो घरमा कुनै इज्जत नै छैन न बुझिने नै कोही छैन न तिमीलाई सम्झिने कोही छ। त्यहाँ तिमीलाई पनि खतरा हुन्छ तिम्रो ज्यानलाई पनि खतरा हुन्छ किन बुझ्दैनौ तिमी किन के हामीले हाम्रो इज्जतमा दाग लाग्छ त घर फर्के भनेको छौ र किन यस्तो जिद्दी गर्छौ किन। आँखाभरिको आँसु अझै छल्किँदै थियो। मलाई थाहा छ त्यो घरमा गए भने मलाई निकै गाह्रो छ भनेर तर के गर्नु त नि आजसम्म तपाईँको उच्च भएको शिर मैले गर्दा झुके भने मलाई पनि नराम्रो लाग्छ नि त मलाई पनि दुःख लाग्छ त्यही भएर जान्न भनेको हुँ के मलाई जान मन छैन होला र।
बाबा को कुरा पछि मैले माइती जाने निर्णय गरे। बाबा आमा अघि अघि अनि म पछि पछि आँखा भरिको आँसू अनि मन भरिको पीड़ा उस्तै थकान शरीर अनि शरीरमा भएका चोटहरूको दुखाई। बाबा आमाको मलिनो अनुहार, साँझमा घर पुग्यो सबैजनाको मलिनो अनुहार सँगै खाना खाएपछि कुरा गर्न थाल्यौं। बाबाले लामो सास फेर्दै भन्न थाल्नुभयो, ऋण गरेर छोरीको बिहे गरियो, आखिर के पाइयो? छोराको रिसमा ऋणको बोझ मात्र दुनियाँलाई खाना खुवाइयो, नचाहियो आज सबै आफ्नो दुःखमा ताली बजाएर नाचेका छन्। बिचारा काठमाडौँमा अर्काको होटलमा भाँडा माझ्दै छ होला। घरको चिन्ता बेग्लै, अब दिदीको हालत यस्तो छ, दिदीको चिन्ता बेग्लै। पल्लो पल्लो घरको मान्छेले हातमा थुकिदेऊन औषधि हुन्छ भन्दा पनि थुक्दैनन्। सापटी दिनु त परेको कुरा हो। अलिअलि भएको पैसा पनि अस्पतालमा खर्च भइहाल्यो। बाख्रा बेचौं भने सानै छन् माया लाग्छ, अन्न बाली खाने बेला भएको छैन। कहिलेकाहीँ त यतिसम्म पैसाको जरुरी हुने रहेछ, के गर्नु? भगवानले पनि ठग्नुसम्म ठग्यो। छोरालाई भनौ त के भनौ, बिचारा आफै समस्यामा कुदिरहेको छ, अब के गर्ने, कसरी अगाडि बढ्ने होला? मैले घाँटीमा लगाएको मंगलसूत्र खोलेर बाबालाई दिँदै भने, यो लिनुहोस् बाबा, भोलि बजारमा लगेर बेचिदिनुहोस्, अनि यसैले केही दिन घर खर्च चलिहाल्छ नि। के गर्नु, श्रीमान मरेपछि मात्र उतार्नु त भन्छन् नि। अब जिउँदैमा मरेको जस्तो व्यवहार गरेपछि यसको के महत्व र? कहाँ गई होला, कस्तो भयो होला, एक रातिसम्म खोज खबर छैन, कस्तो भाग्य होला भन्दै फेरि उनको मन लाग्यो। बाबाले भन्नुभयो, जा यसलाई लगेर सुताइदे, गाह्रो भएको होला। आमाले मलाई डोर्याएर ओछ्यानमा लग्नुभयो, शिरमा हात राख्दै भन्नुभयो, पीर न गर, हामी छौ नि तिमीलाई खुसी दिने, हामी हुन्जेल तिमीलाई केही हुँदैन, सुत भन्दै बाहिर जानुभयो। तर मलाई त कहाँ निन्द्रा लाग्छ त, जिन्दगी बेकार छ, आफू देखेरै आफैलाई वाक्का लाग्छ। मनमा कुरा खेल्न थाल्यो, बरु त्यही दिन पासो लाग्नु पर्ने रहेछ, बाबा आमालाई सम्म बोझ हुन आइपुगे म, बरु भीरबाट आम फालेर मरिदिन्छु, भोलि आनन्दै हुन्छ। फेरि बच्चाको के नै भयो, मर्नु हुँदैन, बरु बच्चालाई जन्म त जसरी पनि दिनुपर्छ मैले। फेरि शारीरिक अपाङ्ग भयो भने आफैलाई त बाँच्न गाह्रो छ, उसको जीवनभर ख्याल कसरी राख्नु मैले? फेरि मनले म आफैलाई भन्यो, त आमा होस् त्यो बच्चाको, उसको बाउले यस्तो अवस्थामा छोडेको बेला तैँले यस्तो भन्न लाज लाग्दैन, तैँले हिम्मत हारेर हुन्छ? एकचोटि सम्झि त, तेरी आमाले पनि तँलाई जन्मनु अगाडि नै यस्तै सोचेको भए, तैँले यति सुन्दर धरतीमा जन्म लिन पाउने थिइस र? आफूलाई बलियो बना यसरी सोच्नु राम्रो होइन, अब आनन्दसँग निदा, आफ्नो भाग्यमा जे छ त्यो भोग्नै पर्छ बाबै, के गर्छस् त, तेरो भाग्य नै यस्तै रहेछ, आफूलाई सम्हाल, अगाडि बढ, दुःख पछि सुख अवश्य पनि आउँछ, किन पीर मान्छस् र, चिन्ता नगर भन्दै आफ्नो मनलाई आफैलाई सम्हाल्दै निदाए। बिहान भयो, उठे, घर धन्दा पनि गरे, आखिर आफ्नो माइती त आफ्नो माइती नै हो नि, जति नै पीड़ा भए पनि मन शान्त लाग्छ, मन हलुङ्गो लाग्छ, मन भारी छ, शरीरभरि पीड़ा छ, चोट छ, त्यही पनि म खुसी छु, अब मेलापात पनि गर्न थाल्नु पर्ला जस्तो लाग्दैछ। बिहे अगाडि जस्तो नहुने रहेछ जिन्दगी, बिहे पछि केही खान मन लाग्दा आमा बाबासँग पैसा माग्न पनि अप्ठ्यारो लाग्ने, आफैले किन्न पैसा हुँदैन, के गर्नु, बिस्तारै यसरी नै दिन कट्न थाले। हिजो बाटोमा हिँड्ने छिमेकीहरू मलाई देखेर मुसुक्क हाँस्दै, कस्तो राम्री नानी है भनेर तारिफ गर्नेहरू आज मलाई देख्दा उभिएर मेरो बारे कुरा काट्न थाल्छन्। समय बिताउने कुरा नहुँदा मेरो कुरा खोतल्दै बस्छन् कुनै कुनै मान्छेहरू। गतिलो भए पो टिक्थे, बिहे गरेको एक वर्ष नहुँदै हेर हेर माइत आइपुगेको, बोझ बोकेर यसरी पनि कसरी बस्न सकियो हौ, म भए त झुन्डिएर मर्थे बरु भन्दै कुरा काटेको सुन्दा मन भारी हुन्थ्यो। फेरि सोच्थे, अरूको कुराले आफ्नो टाउको किन दुखाउनु र, आफ्नो जिन्दगी त आफ्नो हिसाबले बाँच्नुपर्छ, मैले त बच्चा जन्माउनु छ जसरी पनि भन्ने हिम्मतलाई कहिले पनि डगमगाउन दिएन। कहिलेकाहीँ मेलापात जाँदा पनि मान्छेहरू पोको परेर मलाई मजाकको पात्र बनाउँथे, खाजा खाने बेला पनि मलाई एउटा कुना अनि उनीहरू अर्को कुनामा बसेर मलाई नै नराम्रो भन्दै खाजा खान्थे। बिहे अघिसम्मको मिल्ने साथीहरू पनि आज मदेखि तर्किएको देख्दा अचम्म लाग्थ्यो, आखिर साथीहरूले त बुझ्छन् जस्तो लाग्थ्यो, बरु उल्टे सम्झाउँछन्, बिहे भएपछि त श्रीमानको गाली ताली सबै सहेर बस्नुपर्छ, यसरी माइत आएर हुन्छ र? आफ्नो घर त आफैले सम्हाल्ने हो नि, यसरी घर छोड्दै माइती आएर बाउ आमाको इज्जत माटोमा नि मिलाए साथी रे। जे छ मनमा नै छ मेरो पनि, एक दिन जवाफ दिने पालो आउला नि, जस्तो भए पनि साथमा बुझ्ने परिवार छ, मेरो लागि त्यो भन्दा ठूलो कुरा केही हुँदैन। जबसम्म मलाई मेरो बाबा आमाले त गलत छेस छोरी भन्दैनन् तबसम्म मलाई म सही छु, आफ्नो आफ्नो हेराएको कुरा हो, को कस्तो छ, कसले कस्तो देख्छ, कस्तो भन्छ भन्ने कुरा त बाँकी, यस्तै हो संसार, सबैलाई आफ्नै पीड़ा आफ्नै दुःख आफ्नै समस्या ठूलो लाग्छ, अरूमाथि त पहाड़ नै खसेर थिचिए पनि मान्छेहरूलाई मजाक नै त लाग्छ नि, होइन र?
कमजोरी सबैसँग हुन्छ तर सबैले अरूको मात्र देख्ने त हुन् नि। यो संसारमा पो को चाहिँ छ र छातीमा हात राखेर जन्मेदेखि आजसम्म मैले एउटा पनि गल्ती गरेको छैन, मैले आजसम्म छल गरेर केही गलत काम गरेको छैन भन्न सक्ने कोही मान्छे छैन। विश्वासको पर्दा पछाडि आफ्नो श्रीमानको आँखा छल्ने, आफ्नो श्रीमतीको आँखा छलेर गलत काम गर्ने मान्छे कयौं छन् कयौं। बस उनीहरूको कुरा बाहिर आउँदैन, रमस्त छन्, अरूको चरित्रमा औंला उठाउन व्यस्त छन्, तर संसारमा कोही पनि धर्मात्मी छैन। सबै लोभले भरिएको दुनियाँ छ। मन्दिरको पुजारीले पनि जरूरी परेको बेला मन्दिरकै भेटी आफ्नो फाइदाका लागि चलाइदिन्छ, तर पनि भगवान मौन छन्। हो, म पनि मौन छु, हेर्छु, सुन्छु कसले के भन्छ, कसले कस्तो व्यवहार गर्छ, सहन्छु। मलाई कसैप्रति केही गुनासो छैन। मान्छे हुन्, जस्तो देख्छन् उस्तै भन्छन्, एक न एक दिन त मेरो पनि पालो आउला नि भन्दै मन बुझाउँछु। एक दिनको कुरा हो, म छिमेकीको मेला जानको लागि तयार हुँदै थिएँ। आमाले भन्नुभयो, छोरी आज मेला नजाऊ, महिना पनि पुग्यो जस्तो छ, हेर त पेट पनि कति ठुलो भइसक्यो, अब चाहिँ घरमा आराम गर्नुपर्छ, यसरी हुँदैन है पछि आफैलाई गाह्रो हुन्छ भन्दै सम्झाउनु भयो। मैले जिद्दी गर्दै छिमेकीको मेलामा पुगेँ। कोदो टिप्ने मेला थियो, उठेर गर्नुपर्ने काम भएर मलाई त्यति गाह्रो भएन, तर केही बेरमा एक्कासी पेट दुखे जस्तो भयो, त्यो पनि एकदम धेरै चक्कर आए जस्तो भयो। आन्टी आन्टी मलाई समाउनु न, कस्तो रिङ्गटा लाग्यो, मैले भने। आन्टीले समाउँदै भन्नुभयो, लौ न लौ लौ, नानीलाई अस्पताल लैजानु पर्यो, व्यथा लागे जस्तो छ, यस्तो बेला काम गर्न नआऊ भनेको मान्ने होइन। कोदो बारीबाटै मलाई अस्पताल लिएर गए। होसमा त थिएँ म, तर दिमागले केही काम गरे जस्तो भने लागेको थिएन। आँखा बन्द थियो, कान खुल्ला थियो, मान्छेहरूले बोलेको प्रश्नै सुन्थे, तर आँखा खोल्ने हिम्मत आएन। साह्रै डर लाग्ने सोच्दा पनि कहाली लागेर आउँछ। अस्पताल पुग्यो, मलाई एउटा कोठाभित्र लग्यो, आफ्ना त्यो सबै बाहिर राख्यो। मनमा अतिसने कोलाहल, छटपटी अनि दुखाई सायद एउटा नारीको जीवनको सबैभन्दा महत्वपूर्ण अनि अविस्मरणीय क्षण भनेको यही बेला हुन्छ होला। शरीरको दुखाइ एकातिर अनि सन्तानको आगमन हुँदाको खुशी अर्कोतिर, आँखाभरि आँसु तर पनि मनभरि खुशीको आवाज। साँच्चै त्यो बेला कस्तो महसुस हुन्छ त्यो त केवल बोग्नेलाई मात्र थाहा होला। मलाई यति पीड़ा भयो, मानो आज मेरो अन्तिम दिन हो, आज चाहिँ म पक्का मर्छु होला, आज म बाँच्दिन होला जस्तो। शरीरको मासुहरू धारिला खुकुरीहरूले काटे जस्तो यति धेरै दुखाइ, यति धेरै पीड़ा किन सहन गाह्रो, यति गाह्रो हुने रहेछ आमा हुनलाई। यति दुःख गरेर जन्मायो, हुर्कायो अनि पछि त्यही सन्तानले नहेर्दा हेला गर्दा यसै आमाको मन दुख्ने होइन रहेछ। काश एउटा सन्तान जन्माउँदा कति पीड़ा हुन्छ त्यो एउटा पुरूषले महसुस गर्ने हो भने यहाँ कुनै पनि आमा र बुहारीले पुरूषको हेला र हेपाई सहनु पर्ने थिएन होला। तर के गर्नु, बुझ्नेले नबुझिएपछि कसको के नै लाग्छ र। यस्तै हो भगवानको खेल भनौ या भाग्यको। मेरो आँखा बिस्तारै लोलाएको जस्तो भयो, मानौ बेहोसीपन अनि दुखाई। जिन्दगीमा यस्तो पीड़ा र दुखाई मैले आजसम्म भोगेको, खेपेको र सहेको थिएन। कति महान हुन्छन् नारीहरू, आफ्नो शरीर च्यातेर सन्तानलाई जन्म दिन्छन्, नौ महिनासम्म भारी बोके जसरी बोक्छिन्। केही बेरको खपाईपछि बन्द आँखा र कानले नयाँ कुरा आवाज गरे जस्तो भयो, बच्चा रोए जस्तो सानो आवाज, अनि डाक्टरहरूले वेलकम टु वर्ल्ड भन्दै ताली बजाउँदै थिए। यो आवाजहरू सुन्ने बित्तिकै मेरो पीड़ा, मेरो दुःखहरू खै कता पुगे कता, बिस्तारै आँखा खोल्न लागे। त्यतिकैमा एउटी नर्सले कानमा सुटुक्क भन्नुभयो, बधाई छ तपाईँलाई छोरा भएको छ। हतपत आँखा खोलेर हेर्न खोजे, फेरि पहिले डाक्टरले भनेको झलक्क सम्झे, तपाईँको सन्तान अपाङ्ग पनि हुन सक्छ भनेको। मनमा कस्तो बेचैनी भयो, आँखा बन्द गर्दै भगवानलाई प्रार्थना गर्न थाले, हे भगवान मेरो छोरा सकुशल नै होस्, उसलाई केही नहोस्, भगवान बिन्ती छ, यति आशा राखेको छु मैले। मेरो छोरा जन्मिँदै बाउ नभएको टुहुरो जस्तो भएर जन्मिएको छ, ऊ माथि अन्याय नगरिदेऊ है भगवान, बिन्ती छ। मनमा डरे डर मानेर बिस्तारै आँखा खोले, आँखा अगाडि नाङ्गो छोरा, रगत लतपतिएको तर ज्यान पुरै सकुशल, हे भगवान तपाईँलाई धेरै धेरै धन्यवाद भन्दै भगवानलाई धन्यवाद चढाए। एक दिनको अस्पताल बसाईसँगै फेरि माइत आइपुगे। काखमा छोरा अनि साथमा आमा बाबा, तर सन्तानको अगाडि श्रीमान नहुँदा साह्रै खल्लो हुने रहेछ, मानु जुठो परेर दसैँ रोकिए जस्तो। मन साह्रै खल्लो भयो, के गर्नु, छोराको भाग्य यस्तै जसो तसो हुर्काउनै पर्यो, तर बाबा आमाको लागि पनि बोझ हुन सक्थे, पछिको कुरा के थाहा, सधैँ माइत बसेर पनि त हुँदैन। भोलि भाइले बिहे गर्दा बुहारी कस्तो आउने हुन्, एउटी चेलीलाई उसको माइती तबसम्म दरबार लाग्छ अरे, जबसम्म उसको बाबा आमा जिउँदो हुन्छन्, बाबा आमा बितेपछि त माइती पनि टेक्न मन लाग्दैन अरे।
कुन छोरी मान्छेको रहर इच्छा हुँदैन र आफ्नो सन्तान जन्मिएको बेला छेउमा श्रीमान होस्। श्रीमानले तेल तताएर शरीरभरि लगाइदियोस् अनि हेर्नुहोस् न अनुहार त ठ्याक्कै बाउसँगै मिलेको भनेर जिस्किन पाइयोस्। मासु तिमी खाऊ खुट्टा टाउकोमा खान्छु है भन्दै श्रीमानले पनि यसो साइड हानुस् अनि दुईजनाको बीचमा सानो छोरालाई सुताएर मिठा मिठा कुराकानी गर्न पाइयोस्। बाउको हात समाएर छोराले हिँड्न सिकोस्, बाउको काँध चढेर छोराले सगरमाथा देख्न सकोस्। त्यो भन्दा ठूलो इच्छा केही पनि हुँदैन एउटी आमाको लागि, तर के गर्नु, सबै सन्तानको भाग्यमा यस्तो नहुने रहेछ। सुत्केरी मान्छे यताउता जान पनि नसक्ने, मेलापात गरेर अलिअलि कमाएको पैसा जम्मा गरेर राखेको थिए। आज त्यही पैसाले सुत्केरी खर्च टरेको छ, तर एक्लै एउटा कोठामा बसिरहनु पर्दा साह्रै घुटन हुने रहेछ, साह्रै आतिस लाग्ने, मनमा साह्रै कुरा खेल्ने रहेछ। सायद साथमा श्रीमान हुन्थ्यो भने, राम्रो व्यवहार हुन्थ्यो भने, मैले यति कुरा सोच्ने थिएन, मनमा यति कुरा खेल्ने पनि थिएन। खै म एक्लै भएर धेरै सोच्ने बानीले पनि होला, मलाई हतपत्ता निन्द्र लाग्दैन, मनमा अनेक कुराहरू खेलिरहन्छ, समय बिताउन पनि निकै गाह्रो हुन्छ। खै किन हुन्छ, छटपटि किन सोच्छु म यति धेरै कुरा, आफैलाई थाहा छैन, सायद छिट्टे पागल हुन्छु होला। एक्लै भएपछि अनेक कुरा खेल्ने रहेछ मनमा। घर छोडेर आएको पनि यत्रो महिना भइसक्यो, एकचोटि फोन गरेनन्। अब सन्तान जन्मिएको छ, न बिहे दर्ता नै छ, न त छोडपत्र नै छ, भोलि छोराको जन्म दर्ता नागरिकता कसरी बनाइदिने, भाउ बिना सम्भव नै छैन। एक मनले भन्छ, भयो अब आफै झुक्छु, छोराको लागि भए पनि, यत्रो महिना जे भयो भयो, उनीहरू स्वार्थी बने पनि म किन स्वार्थी बन्नु र, अब त सन्तान पनि जन्मिएको छ, अब त माया गर्छन् होला नि, अब त बुझ्छन् होला नि, अब साथ दिन्छन् होला नि जस्तो लाग्छ। फेरि अर्को मनले सोध्छु, मै मात्र कति बलिको बाख्रा बन्ने, उनीहरूलाई पनि त झुक्न जरुरी छ, आखिर मैले के नै गल्ती गरेको छु र, सहन सकुन्जेल त सहेकै हो के रे, अब सहन नसकेपछि के गर्नु र, लिन आए जान्छु नत्र जान्न, कहिलेकाहीँ त हार पनि खान्छु जिन्दगीदेखि, लाग्छ मरिदिउँ मरिदिउँ जस्तो। फेरि काको छोरालाई हेर्छु, अलिकति भए पनि बाँच्ने सास हिम्मत आउँछ, यसो आज भोलि अलिअलि टिकटक बनाउन थालेको छु, के गर्नु, समय त बिताउनु पर्यो जसरी हुन्छ, कति पीड़ा लिएर बस्नु, कति सहनु र, दिन बित्दै गए, मनमा बेथारा घाउहरू अझै पनि उस्तै, तर के गर्नु, मनमा जति चोट भए पनि बाहिर खिस्सा आँसु देखाउने पर्ने रहेछ। एक दिन मोबाइलमा टिकटक हेरिरहेको थिएँ, एउटा नयाँ मान्छेको म्यासेज आयो, ओहो कति राम्री मान्छे, यो हँसिलो मुहारभित्र कति पीड़ा लुकेको होला है। म्यासेज पनि यसरी आयो कि रिप्लाई गरौं गरौं जस्तो लाग्ने गरी, मैले पनि बोल्दु न त भन्दै भने, के गर्नु हजुर, पीड़ा त लुकाएर हाँस्ने बानी लागेको छ, अनि यसै अनुहार हँसिलो भइहाल्छ नि। उताबाट एकैछिनमा रिप्लाई आयो, सुनाउन मिल्छ भने सुनाउनुहोस् न, तपाईँको पीड़ा, मन हलुका हुन्छ, मनमा बोझ लिएर बस्नु हुँदैन रे क्या, लौ को मान्छे होला, मलाई यति धेरै प्राथमिकता दिने जस्तो लागेर प्रोफाइल खोलेर उसको भिडियो हेर्न थाले। उमेरले म सरह नै देखिने, उमेरले म सरह नै देखिने, तर हँसिलो अनुहार, झनै चस्मा लगाउँदा कति राम्रो देखिएको। उसको भिडियोहरू हेरेर मख भएको म फेरि सोचे, आखिर किन यति मख पढ्नु छ र, मान्छेहरू नपाउन्जेल त हो बुझ्दिने, साथ दिने, जब साथमा हुन्छ त्यसपछि त कुकुरलाई भन्दा पनि बढीको भन्छन्, सहनुपर्छ, भइगयो नजिक नै हुँदिन बोल्दिन पनि। एक्लो ज्यान छ, सहारा चाहिएको बेला ऊ राम्रोसँग बोलिदियो भने के थाहा मन पनि नजिक हुन्छ कि, अनि झन उसको नजिक भएपछि जे पनि हुन सक्छ। मेरो आजको सानो निर्णयले भोलि मेरो बच्चालाई ठूलो असर पुग्न सक्छ, त्यसैले मैले अहिले नै सोच्नुपर्छ भन्ने सोचेर उसलाई केही उत्तर नै दिइन। बिस्तारै समय बित्दै गयो, आज भन्यो भोलि भन्यो, आखिर दिन काट्न कति नै बेर पो लाग्थ्यो र, दिनभरि आमा बाबासँग बस्यो, यसो आफूले सकेको काम गरिदियो, साँझ परेपछि खाना खायो, अनेक कुरा मनमा खेलायो अनि सुत्यो। यसरी नै दुई महिना बितिसकेछ सुत्केरी भएको पनि। अब भने मैले घरमा खाना बनाउने गर्थे, साँझ र बिहान दिउँसो बाबा आमा बारीमा लगाएका साग सब्जीहरू बेच्न जानुहुन्थ्यो, अनि म बाख्रा भैँसी पनि हेर्ने गर्थे। समयसँगै अतीतलाई बिस्तारै भुल्ने कोसिस अनि वर्तमानसँग रमाउन खोजिराखेको थिए म। श्रीमानबाट केही प्रतिक्रिया आएको थिएन, म मर्यो कि बाँच्यो उसलाई मतलब नै थिएन, सायद अर्को बिहे पो गरिसक्यो कि त। एक दिनको कुरा हो, साँझमा खाना बनाउँदै थिए, भाइ काठमाडौँबाट आएको रहेछ, दिदी सन्दै छस्, भाइको त्यो मिठो बोली, भान्जालाई नयाँ सानो कपडाहरू पनि ल्याइदिएको रहेछ, के गर्नु, भाग्य यस्तै रहेछ, आफ्नो मन नदुखाई के गर्नु, हामी छौ नि, घर राम्रो परेन भन्दै भाइले पनि हौसला बढाइदियो, खाना खायौं अनि सुत्नतर्फ लाग्यौं। भाइको कोठा र मेरो कोठा ओल्लो पल्लो थियो, बीचमा खाडका फल्याकहरूले बार लगाइएको थियो, त्यसैले ओल्लो कोठाबाट पल्लो कोठामा बोलेको पनि राम्रोसँग नै सुनिन्थ्यो।
मस्त निदा थे। अब दे जस्तो भए पनि आमा बनेपछि साँझमा चाहिँ निकै मिठो निन्द्रा लाग्ने रहेछ। बल्ल बल्ल निदाउन पुगेको थिए, छोरा बिउजिएछ अनि एउटा दूध चुसाउँदै थिए। अर्को कोठामा मान्छे बोलेको जस्तो आवाज सुने। मोबाइल हेरेको रातिको 11 बजेको रहेछ। अनि कस्तो मनमा खुल्दुली भयो, भाइकोसँग बोलेको होला जस्तो लाग्यो। अनि सानो झ्यालबाट चियाएर हेर्न थाले। भाइको प्रेमिका हुनुपर्छ सायद। एकअर्कामा भिडियो कल हुँदै थियो, दुवैजना मजाले प्रेमका कुरा गर्दै थिए। अनि म खुसीसँग च्याउँदै थिएँ। त्यतिकैमा कुरामा कुरा निकाल्दै भने भाइले, अनि हामी बिहे कहिले गर्ने त माग्ना हो? केटीले भनिन्, बिहे त सम्झने हो, मेरो बाबुले तिमीलाई दिनु पर्यो नि। भाइले भन्यो, लौ किन नि? केटीले भनिन्, तिम्रो त घरबार बिग्रेर बसेको दिदी हुनुहुन्छ नि त माइतमा, समाजले पनि धेरै कुरा काट्छन्, त्यस्तो घरमा मलाई कसरी दिन्छन् त नि? भोलि के भन्लान्? मेरो आमा बाबा तिम्रो घरमा आउँछन्, आफन्तहरू तिम्रो घरमा आउँछन्, अनि के गर्नु, कसरी सम्झाउनु, के भन्नु? हेर सानो, यदि हामी एक हुने हो भने पहिले तिम्रो दिदीलाई जसरी हुन्छ फकाएर घरमा पठाऊ, अनि बल्ल हाम्रो बिहेको सपना देख। भाइले हाँस्दै भन्यो, त्यति सानो कुराको लागि पनि के चिन्ता गरेको तिमीले? म दिदीलाई भोलि नै सम्झाएर घर पठाउँछु, म खासमा त्यसकै लागि त घरमा आएको हुँ। समाजको मान्छेले धेरै कुरा काटेको छन्, बच्चा भइसक्यो, दिदीले गर्दा भान्जाको भविष्य अन्धकार छ, सधैँ हामीले पनि त पाल्न सक्दैनौ नि। भाइको यो कुराले मन छ्याछ्या भयो। यो त्यही भाइ हो त जो मलाई बिहेको दिन रुँदै, दिदी नजा म एक्लै हुन्छु भन्ने। आखिर माइती भनेको एक दुई दिनको लागि आउने ठाउँ पो हो रहेछ, धेरै बस्यो भने सबैको आँखाको तगारो बन्नु पर्ने रहेछ। थुक्क मेरो भाग्य जस्तो लाग्यो, आफूले आफूलाई सम्हाल्नै सकिन। श्रीमानबाट हेला भएकी नारीले कहीँ पनि सम्मान र इज्जत पाउँदैन रहेछ जस्तो लाग्न थाल्यो। अब त्यो घरमा म कसरी फर्किन सक्थे? जुन घरबाट मेरो खबरसम्म सोध्दैनन् त्यो घरमा कसरी पाइला राख्न सक्छु मैले? तर माइती त छोड्नुपर्छ मैले। मैले गर्दा भाइको प्रेम असफल भयो भने मैले आफूलाई माफ गर्न सक्दिनँ, मेरो गल्तीको सजाय मेरो भाइले भोग्नु हुँदैन, बरु म नै माइती छोडेर गइदिन्छु, काठमाडौँतिर जान्छु, सानोतिनो काम गर्छु भन्ने सोच आउन थाल्यो। तर कसरी? काठमाडौँ जान पनि त खर्च चाहियो, खाना बस्न पर्यो, कोठा मिलाउनु पर्यो, अलिअलि पैसा त बोकेरै जानुपर्छ, अर्काको ठाउँमा भनेको जस्तो कहाँ हुन्छ र? सहर स्वार्थी हुन्छ भन्ने सुनेको छु, सहरको मान्छे झन् स्वार्थी हुन्छन्, के गर्नु गर्नु खै। मनमा कुरा खेलाउँदै थिए, गाउँको एउटा दाईको याद आयो। उमेरले म भन्दा 10-15 वर्षले नै जेठो हुनुहुन्छ, उहाँले पो अलिकति भए पनि सहयोग गर्नुहुन्छ कि बरु पछि कमाएर देउला नि भन्ने सोचले उहाँलाई मेसेज गरे, हेलो दाई भनेर। मनमा आँट भरिएको थियो, पैसा मिल्यो भने भोलि नै काठमाडौँ जान्छु भन्ने। उहाँको जवाफ आयो, हजुर भन बहिनी, यति राति के को लागि मेसेज गर्यो? मैले अलि लामो नै मेसेज गरे, खैदाई के को लागि भन्नु र? अलिकति पैसा चाहिएको थियो, मेरो घर व्यवहार बिग्रिएको कुरा त तपाईँलाई थाहा छँदैछ, अब माइती बस्न पनि आफैलाई नराम्रो लाग्न थालिसक्यो, बाबा आमा पनि वाक्क भइसक्यो होलान् मलाई देखेर, बिचरा भन्न मात्र नसकेको होलान्। अब माइतीको बोझ भएर बस्नु छैन दाई, काठमाडौँ गएर के सानोतिनो काम गर्ने सोचेको छु, त्यसैले तपाईँले मलाई अलिकति आर्थिक सहयोग गरिदिनु पर्यो। के गर्नु, दुःखमा कोही नहुने रहेछ, बेचौँ भने पनि बेच्ने कुरा केही नै छैन, के गर्नु बिन्ती दाई, यति सहयोग गरिदिनुहोस् न, म आभारी हुनेछु, पछि काम गर्दै अलिअलि गरेर तपाईँको पैसा म फिर्ता गर्छु, बरु ब्याज सहित। उहाँले भन्नुभयो, हुन्छ नि, कति जति चाहिएको भन न। मैले भने, धेरै होइन दाई, काठमाडौँको ठाउँमा अब भन्ने बित्तिकै काम पाइँदैन, कोठामा पकाउने सुत्ने व्यवस्था हुनेर एक दुई हप्ता खाना पुग्ने पैसा दिनुहोस् न मिलाएर। उहाँले भन्नुभयो, हुन्छ म पैसा त दिन्छु, तर एउटा कुरा नि। मैले भने, भन्नु न के कुरा? उहाँले भन्नुभयो, कुरा के भने, म तिमीलाई पैसा दिन्छु नदिने होइन, तर मेरो घुमाएर कुरा गर्ने बानी छैन, मलाई तिमी पहिलेदेखि नै एकदम राम्रो लाग्थ्यो, के गर्नु, उमेर बुढो भए पनि मन बुढो नहुने रहेछ, म तिमीलाई पैसा दिन्छु, जति भन्छौ त्यति दिन्छु, जहिले सक्छौ तहिले फिर्ता देऊ, केही भएन, तर बदलामा मलाई मात्र एउटा कुरा दिए पुग्छ, दिन्छौ? मैले भने, के कुरा भन्नुहोस् न, मसँग भएको कुरा हो भने देउला नि। उहाँले भन्नुभयो, मसँग एक रात सुत्छौ।

भर्खरै तपाईहरूले सुन्नुभयो कथा बिहे पछिको जिन्दगीको दोस्रो भाग। तपाईलाई कथा यहाँसम्म आइपुग्दा कस्तो लागिरहेको छ? कुनै जस्तो लागेको छ त्यस्तै प्रतिक्रिया दिन सक्नुहुन्छ। त्यसको लागि ठेगाना कार्यक्रम गीती कथा, रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz, चरीकुट, चरीघेन, दोलाखा। इमेल मार्फत पनि पत्रचार गर्नुहोस्। इमेल ठेगाना हो radiosailung@gmail.com। वाचन भइरहेको कथा बिहे पछिको जिन्दगीको यो दोस्रो भाग रहेको थियो। यति राम्रो कथाको लागि लेखक रंजन परियारजीलाई धन्यवाद र कथा सुन्नुहुने तपाईँ सम्पूर्णमा पनि धन्यवाद। यदि रेडियो मार्फत यो कथा सुन्न भ्याउनु भएन, छुटाउनु भएको छ भने युट्युबमा गएर पनि यस कथालाई सुन्न सक्नुहुन्छ। त्यसको लागि युट्युबमा जानुहोला, प्रदीप सेन्चुरी अफिसियल सर्च गर्नुहोला। त्यहाँ गएर बिहे पछिको जिन्दगी शीर्षकको कथा खोज्नुभयो भने भेट्न सक्नुहुन्छ र पाएक पर्ने समयमा सुन्न सक्नुहुन्छ। सुन्ने कोसिस गर्दै गर्नुहोला। अब अर्को साता यही कथाको तेस्रो भाग लिएर आउने वाचा गर्दै आजको बसाईबाट प्रदीप सेन्चुरी विदा भए। नमस्कार, शुभ समय।

0: まあまあまあまあ。
1: प्रति बनाए पनि हुँदैन के भएको होला यो कति बिग्रेको हो
2: होइन साइना दाई के बिग्रियो खटङटङ पार्दै हुनुहुन्छ त
1: हेर न भाइ यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको बनाइने ठाउँ नि कता हो यता थाहा छैन तिमीलाई केही थाहा छ
2: किन थाहा नहुनु नि साइला दाई चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि त्यही गए भइहाल्यो नि मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ म पनि त्यतै जान लागेको
1: ए हो र कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले म पनि यो मेसिन लिएर हिँडिहाल्छु
3: हजुर लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्
2: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855109677 बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार
4: ख्याल राख्नुहोस् तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ
5: विचार गर्नुहोस् अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ
4: सम्झनाहोस् जाड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन रगत दूषित बन्न पुग्छ खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ
5: याद राख्नुहोस् जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन पीर परेर खाएको दुःख भुल्न खाएको शोक बिर्सन पिएको तागत दिन्छ अनि लिएको चाड पर्वमा त खानै पर्यो धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन् यसै कारण
4: होसियार हुनुहोस् जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ
5: सजग बन्नुहोस् कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ आफैलाई पनि त्याग्न सक्नुहुन्छ तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न
4: जिम्मेवारी वहन गर्नुहोस् शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन औषधि खान पैसा हुँदैन तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ
5: त्यसैले आजैबाट सचेत बनौ जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ
4: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन शारीरिक यातना त पाइरहेका छैनन् बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन् तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ
6: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील
2: होइन ए बहिनी यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ
7: हेर्नु न दाई मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि
2: लौ बहिनी यति कुराको लागि भौतारिनु पर्दैन नि हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि
7: ए हो र दाई उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले
2: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपड़ा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपड़ाहरू सिलाइन्छ र रेडीमेड कपड़ाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
7: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
2: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि।
0: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
8: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू:
8: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
0: घर वरिपरि सफा राख्नुपर्छ। सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
8: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
8: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
9: जनस्वास्थ्य कार्यालय दुलखा।
2: दुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
10: दुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
11: हाम्रा सेवाहरू:
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
11: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा।
10: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
11: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
2: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
11: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
2: हाम्रा अन्य थप सेवाहरू: इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टमद्वारा एक्सरे सेवा र NICU सेवा। यस दुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा। वृहत आँखा शिविर सञ्चालन सम्बन्धी सूचना:
7: नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान, लायन्स क्लब अफ दोलखा तथा दोलखा लायन्स आँखा केन्द्रको आयोजनामा दोलखा जिल्लाका विभिन्न स्थानमा चश्मा जाँच तथा वितरण सहितको वृहत आँखा शिविर सञ्चालन हुने भएकाले आफूलाई पाए पर्ने स्थानमा उपस्थित भई आँखाको जाँच तथा उपचार गराउनु हुन सम्पूर्णमा अनुरोध गर्दछौं।
2: आँखा शिविर सञ्चालन हुने मिति र स्थान: 2083 साल भदौ 23 गते मंगलबार, स्थान ग्याङ स्वास्थ्य चौकी मेलुङ 3 ग्याङ। भदौ 24 गते बुधबार वडा नम्बर 6 कार्यालय मेलुङ गाउँपालिका मेलुङ बजार, भदौ 25 गते बिहिबार सैलुङ अस्पताल सैलुङ 3 बाखुर देउराली, भदौ 26 गते शुक्रबार भुसाफेदा स्वास्थ्य चौकी सैलुङ 2 भुसाफेदा, भदौ 28 गते आइतबार बुलुङ स्वास्थ्य चौकी बिगु गाउँपालिका 3 बुलुङ,
7: भदौ 29 गते सोमबार गौरी शंकर माध्यमिक विद्यालय बिगु 1 जगत, भदौ 30 गते मंगलबार खारे स्वास्थ्य चौकी गौरी शंकर गाउँपालिका 8 खारे, भदौ 31 गते बुधबार शंखु स्वास्थ्य चौकी गौरी शंकर 6 शंखु, असोज 1 बिहीबार घट्टेखोला सामुदायिक भवन कालिङचोक 5 लापिलाङ, असोज 2 गते शुक्रबार गैरीमुदी स्वास्थ्य चौकी बैतेश्वर 1 गैरीमुदी।
2: शिविरबाट छनौट भएका मोतीबिन्दु तथा आँखामा मासु पलाएका बिरामीहरू यही मिति 2083 साल असोज 4, 5 र 6 गते दोलखा लायन्स आँखा केन्द्र दोलखामा तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकहरूद्वारा शल्यक्रिया गरिने बेहोरा जानकारी गराउँदछौ। साथै हातबाट गरिने मोतीबिन्दुको शल्यक्रिया यासआईसीएस निशुल्क, फेकु प्रविधिबाट गरिने मोतीबिन्दुको शल्यक्रियाको शुल्कहरू 8,200, आँखामा मासु पलाएको शल्यक्रियाको शुल्कहरू 5,000 लाग्ने बेहोरा जानकारी गराउँदछौ।
7: थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9851 17 63 67, 9863 31 28 10, दोलखा लाइन्स आँखा केन्द्र दोलखा।
12: ए माइला गुरुजी।
13: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
12: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
13: चुप।
4: के तपाईँहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नु। सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नु।
7: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र डोजर सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
2: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
12: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768 72 77 77, 9844013 110, 9844065466, 9818 37 15 33।
2: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ।
14: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
1: होइन, के एक्लै गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरजातको चल्ला पालौ भनेर सोचेको।
1: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
1: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू, यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
1: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
2: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
0: राँगाको मासु पाइने पसल भएको घर सँगै।
2: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
2: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
3: होइन, के गर्ने होला भने, यसो व्यापार व्यवसाय गरौँ भने, अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने, हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो?
4: पाडे पनि किन दुखेको पक्ष वहाँ, तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
3: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा, पितल, चरे, सिलाबर, स्टिलका भाँडा, भाँडा व्यवसाय गरौं कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
4: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुफात मूल्यमा उपलब्ध गराउँछ नि।
3: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र?
4: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
5: हाम्रा सेवा तथा सुविधाहरू, तामा, पितल, चरेस, स्टील, फलाम, प्लास्टिक, फाइबर का झोलाहरू, कालो ड्रम, कडा, डेक्ची तथा माटा का भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
2: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टीभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
5: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
2: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटी भिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलाहाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ। आजै सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानीज, सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल या जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान, दुबई, युरोप का विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, टाढाबाट आउनेहरूको लागि खाने र बस्नको व्यवस्था गरिएको छ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलाखा, सम्पर्क नम्बर 9841017099, 9841017099। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: Allá, allá, cuando da tu jeco, guía poní su ñasa. Y a puri, mola y nami como lo ya vania.
1: Ahora, ¿qué hago, dami como mani? Dami como hoy no hago. Y no tienes el mismo dar malo y no por qué tiene. Ay,
0: ya te vi que montañi.
1: ¿Qué aquí es un reino? No podía hacer una toña.
2: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
3: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बिज बजार चरीकोट दौलखा सम्पर्कको लागि 9841577079
0: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
4: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
5: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 9844392992
6: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ
7: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हाम्रा सेवा तथा सुविधाहरू
8: थाइराइड जाँच भिटामिन बी टुवेल्भ भिटामिन डी एन्टी टिपियो मुटुको जाँच मृगौलाको जाँच कलेजोको जाँच घुँडामा लगाउने सुई 3 महिने सुगर जाँच एचबीएसी हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच मुटुको इसिजी भिडियो एक्सरे सुगर प्रेसर दम रोग निमोनिया तथा सास बढ्ने खोकी लाग्ने पिसाब पोल्ने पिसाब छिनछिनमा आउने महिनावरीमा तल्लो पेट दुख्ने ग्यास्ट्रिकको उपचार पाठेघर स्तन आन्द्रा प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ
7: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ
8: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ
7: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि
9: रात छिपिँदैछ बाहिर बिस्तारै अँधेरोले ढाक्दैछ खाना खाएर सायद सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला तर एकपटक याद गर्नुहोस् त
10: के तपाईँले नियमित खाँदै आउनुभएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनुभयो
9: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि
10: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि
9: हेर्नुहोस् त अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि अनि कतै पानी पो खेर गइरहेको छ कि
10: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है
9: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि
10: रात निष्ठुरी हुन्छ यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ
9: अनि तपाईँले सिरानीमा लाइट राख्नुभयो त अनि अम्खोरामा पानी नि
10: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठुलै दुर्घटना हुन सक्छ है
9: यसबाट जोगिन ध्यान पुर्याउ सुत्नुभन्दा अगाडि एक पटक आगो पानी लाइट ओखती आगलोमा ध्यान पुर्याउन नबिर्सौ
2: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz सन्देश
11: तपाईले आफ्नो लागि मात्र सोच्दा अरूलाई नकारात्मक असर गरेको हुन सक्छ
12: हो राति अबेरसम्म हल्लाखल्ला गर्दै हिँड्ने यो व्यवहारले वृद्ध वृद्धा तथा बालबालिका सबैभन्दा बढी प्रभावित हुन सक्छन्
11: सोच्नुहोस् तपाईँ अरूलाई सुख दिन सक्नुहुन्न भने दुःख दिने अधिकार पनि त छैन
2: जनहितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
13: यो रेडियो सैलुङको समय सूचक हो।
14: यति बेला बेलुकीको 10 बजेको छ।

भनेर भनेका थिए। भनिसकेपछि उपरान्त त ओहो बालक जन्म्यो, ल जन्म्यो मात्रै भनेका थिए, अघि पछि त्यसरी त्यो भए खस्दाखेरिमा अनि साह नभएको लास त हुन्थ्यो, लास त सलाउन पाउँथे। अनि कतापट्टि चिन्नु राजाले ब्राह्मणले त्यस दिन त साह न लास केही पनि छैन, छैन जन्मिन र जन्मेको हो, जन्म्यो कहाँ केले उडाएर लगो लगो छैन कहाँ लगो ल छैन। अनिखेरि अर्जुन छक्क पढ्नु भयो, यत्र हेर्नुहुन्छ तत्र हेर्नुहुन्छ, सारा सम्पूर्ण ठाउँ लोकाएर हेर्नुहुन्छ, काहीँ पनि छैन। नभइसकेपछि उपरान्त त धिक्कार हो शरीर, ल हेर्नु त मैले त्यस्ता किसिमको चाहिँ बाचा गरेको थिएँ, त्यस्ता किसिमको प्रतिज्ञा गरेको थिएँ, मेरो जो बाचा प्रतिज्ञा त्यो गयो महाराज, त्यसबाट मैले गेर्नु पर्यो, अब गर्नु कसो भनेर भनिसकेपछि ल भएन, अब यदि यो बालक बचाउन सकिनँ भने मैले कस्तो त भए कि गाडी धन रोपिएर मर्छु, अनि अब के उतापट्टि जलेर मर्छु भनेर भन्ने मैले त्यस्तै किसिमको प्रतिज्ञा मैले गरेको थिएँ। अनि ल अब त्यो मैले अब यो के गर्नु पर्यो त भने यसलाई भन्दाखेरि मैले अब जलेर मर्नु पर्यो भनेर अनि जो चिता बनाउन भनेर लाग्नु भएको थियो अर्जुन। अनिखेरि परमात्मा प्रभु भगवान कृष्णचन्द्र आइपुग्यो, सो चट्ट त्यहाँ आउनुभयो, आएपछि ओहो अर्जुन के गर्न थाल्यो त भन्दाखेरि मैले प्रभु मैले यस्ता यस्ता यस्ता यस्ता किसिमको जुन प्रतिज्ञा गरेको थिएँ आज त प्रतिज्ञा पूरा गर्न सकिनँ, म फेल भएँ, त्यहाँजी म फेल भएँ, यदि सकिनँ भनेदेखि म के गाडी धनु रोपेर मर्छु कि चित्ता बनाएर अनि त्यो चित्तावासी जलेर मर्छु भनेर अनिखेरि मैले यस्ता किसिमको जो प्रतिज्ञा गरेको थियो, अनिखेरि मैले त्यो नसकेको हुँदाखेरिमा त्यो प्रतिज्ञालाई जो पालना गर्नु पर्यो, अब मर्नु पर्यो भनेर आफू जल्ने चित्ता बनाउनु लागे प्रभु भनेर भन्यो। ओहो ल हेर त अनिखेरि अब त्यो अरू केही पनि होइन, यो तिम्रो घमण्ड डलेको हो, ल हुन्छ मर्नु पर्दैन, ल मसँग हिँड त्यो बच्चाहरू म खोजेर ल्याइदिन्छु भनेर भन्नुभयो भगवान कृष्णले। शैव सुग्रीको मेघ पुष्प बलाह यादिन हामीहरूको जो बलिया बलिया घोडाको रथहरू तयार पारेर त्यहाँबाट अनिखेरि त्यो रथ हाँकेर अनिखेरि जुन हो परमात्मा प्रभु भगवान कृष्णचन्द्र र अर्जुन जानुभयो। जाँदा जाँदै जाँदा जाँदै यस्ता किसिमले गरिकन उतापट्टि जो लोकालोकबाट पनि उता जानुभयो, गइसकेपछि उपरान्त त के भयो त भनेसलाई भने सूर्यको किरण सक्यो, सकिसकेपछि अँध्यारो हो, अँध्यारो भइसकेपछि घोडाहरू हिँड्न सकेन, नसकिसकेपछि परमात्मा प्रभु भगवान्ले सुदर्शन चक्र छोड्नुभयो, सुदर्शन चक्रको जो उज्यालोले गरिकन जो जानुभयो, जाँदा जाँदै जाँदा जाँदा जाँदा जाँदै लोकालबाट गइसकेपछि उपरान्त कहाँ पुग्नुभयो, गोलोकमा पुग्नुभयो। गोलोकमा पुगिसकेपछि उपरान्त त गोलोकवासी परमात्मा प्रभु भगवान योगेश्वर भगवान जो एकदम सिंहासनमा बस्नु भएको छ, ओहो भगवान टाढा गएका परमात्मा प्रभु भगवान कृष्णचन्द्रले हे प्रभु योगेश्वर भनेर पो भन्नुहुन्छ, ओहो कृष्ण र तिमीलाई त 125 वर्षको जो आयुर्दा दिएर अनि अब यतापट्टि जुन हो पृथ्वीको भुवार हार्ने र उतापट्टि दुष्टको सम्मान सज्जनको उदाहरण गरेर आऊ भनेर पठाएकोमा अब तिमी कहिले आउँछौ भनेर भनिसकेपछि प्रभु अब मेरो आउने बेला भयो, अब अलिकति काम बाँकी छ, अब त्यो काम सम्पन्न गरिसकेपछि म आउँछु भनेपछि अब ढिलो नगर है ल आऊ अहिले कताबाट के आयो त भन्दा अनि फेरि त्यो द्वारकावासी ब्राह्मणले साह्रै नै जुन उता दुःख पुकारण गरेको हुँदा अनि फेरि त्यो बालक एउटा बालक लगाइदिनु पर्यो भनेर अनिखेरि आएको प्रभु भनेर भनिसकेपछि ए ल भनेर अनि फेरि त्यहाँ पो पुर्याएको रहेछ अनि खेरि त्यहाँबाट जुन ल्याएर बालक जस्ताको तस्तो ल्याएर रथमा राखेपछि अनि फेरि अनि ल्याएर त्यहाँबाट ब्राह्मण ब्राह्मणीलाई ल्याएर त सम्पिदिनु भयो, सम्पिदिनु भयो ब्राह्मण ब्राह्मणी असाध्य खुसी हुनुभयो, साह्रै नै त्यो छाराको त अर्को जन्म भयो त लिएर त अब त्यस्तो जो गएको चिज माया मारेको चिज जसरी जो पाइयो मारा त पाउँदाखेरि कति खुसी हुनुभयो, जय जयकार बनाउनु भयो, हरेक किसिमको फुल लावा अबिर चन्दनको वर्षा भयो परमात्मा प्रभु भगवान्लाई, हे प्रभु आज जुन हामीहरूले माया मारेको यस्ता किसिमको जो चिज ल्याएर परमात्मा प्रभु भगवान्ले यसरी ल्याएर अलिकति दिनुभयो भने प्रभु हजुरको जय होस्, सदा सर्वदा हजुरको भक्ति र कीर्तन भन्ने कुरा हाम्रो हृदयमा रहिराखोस्, सधैँभरि गाई राख्न पाऊ, ध्यान गरिराख्न पाऊ हे प्रभु भनेर हरेक किसिमले गरिकन उतापट्टि जो स्तुतिहरू भयो महाराज हेर्नुहोस् यस्ता किसिमले गरिकन उतापट्टि स्तुतिहरू भयो। अनि भन्नुहुन्छ परमात्मा प्रभु भगवान् ओहो ए गुरु अब अरू केही छ हामीहरूले गर्ने छ भनेदेखि अनि हामीहरू गर्नमा तयार छौँ भन्दाखेरि प्रभु अहिले मलाई जो परेको अप्ठ्यारो यही नै हो, यो कुरो भारी हजुरले गर्नुभयो अनि अहिले यसले गर्दाखेरि म कृतार्थ भइरहेको छु, अब यहाँभन्दा पछाडि अनि अब परेमा हामीहरू सम्झिनेछौँ प्रभु भनेपछि ल यस्तो केही पर्यो भनेदेखि सम्झिनु होला है ल अहिले हामीहरू विदा हुन्छौँ भनेर अनि ब्राह्मण ब्राह्मणलाई पनि सन्तुष्ट गराएर त्यहाँबाट परमात्मा प्रभुमा त्यसरी जानुभयो, अर्जुनको घमण्ड त्यसरी ढलेको

लहर त अर्जुन जस्तो जो मेरो पनि स्वार्थको घमण्ड ढल्नु रावणको जो घमण्ड ढल्नु भनेदेखि यस्तो किसिमको जो घमण्ड जसको पनि ढल्छ अनि फेरि जो सम्पत्तिको घमण्ड पनि नगरौँ त्यो सम्पत्ति पनि एक दिन नाश हुने दिन आउँछ अनि बलको घमण्ड नगरौँ त्यो बल पनि एकचोटि सिद्धिने बेला आउँछ अनि फेरि आफ्नो शरीरको घमण्ड नगरौँ यो शरीर पनि एक दिन जो नाश हुने दिन आउँछ लहर त अनि फेरि उतापट्टि हरेक किसिमको जो जनको जो उता घमण्ड नगरौँ त्यो जन पनि जो उतापट्टि छरपुट्ट हुने दिन आउँछ सारा सम्पूर्ण चिज जो ल्याङ्ग फ्याङ्ग हुन्छ अलिकति जब त्यस्तो भइसकेपछि अब जानु के गर्नु के समाउनु के अलिकति देख्नु के अलिखेरि भन्नु के लहर त त्यस्तो भएको कारणले अलिखेरि यस्ता किसिमको जो घमण्ड कसैले पनि गर्नु नहुने रहेछ यो समयका आदि नामहरूको 88,000 ऋषिहरू हो भनिकन 88,000 ऋषिहरूलाई गुरु सुत्तजीले बताउनु भएको जुन किसिमको कथाहरू हो सोहिनी कथाहरू यहाँ ल्याइकन अलिखेरि कस्तो भनिएछ भने घमण्ड नगरौँ है केही कुराको पनि घमण्ड गर्नु त्यो ठिक त रहेनछ भन्ने समानका कथाहरू ल्याइकन सोध्ने भएका राजा जन्मेजयलाई वैष्णव पाण्डे नामका गुरुले बताउनु भएको र अनिखेरि अब उतापट्टि विष्णु पितामहलाई मार्गण्य नामका गुरुले ल्याएर बताउनु भएका जुन किसिमको कथाहरू हुन् सोहिनी कथाहरू यहाँ ल्याएर अनि हाम्रा आदरणीय श्रोता महान भावहरूमा ल्याइकन यो कथाहरू चाहिँ प्रस्तुत गरियो अब यो कथाले जो धर्ममा धर्म अर्थमा सम्पत्ति कामनामा इच्छा मुक्तिमा गति चार किसिमको फल मेरो भनेर भनिदिनु एउटा या शनिश्वरहरू शान्ति हुन् शनि सात आदि गरेका ग्रहहरू शान्ति हुन् उल्का भ्रामरी शान्ति हुन् राहु संकट आदि गरेका ग्रहहरू शान्ति हुन् यहाँहरूको कल्याण होस् मंगल होस् पवित्र होस् उदय होस् अनि विद्या बुद्धि पुरुषार्थ पराक्रमहरू बढेर जाओस् राम्रो होस् कल्याण होस् मंगल होस् भन्ने शुभकामना शुभ आशीर्वादहरू गर्दै यो हो जुन हरिवंश

是来报山龙海，到我家那很久啦。不是门派家的不拉哟，别开口不拉马卓啦。阿什库。

0: सबै शनि छ बुहारी भनेर सासुले धन्दा बढाउँथिन् ठुलो ठुलाई कसम प्रभु तेरो जेठो छोरो मेरो त्यावरमा जाली सुनर भाग्ने चाहिँ मतलब नगरिस बुहारी अर्थी सुनिदे मेरा तेरा माइती पनि देखेको छु मैले खान्छन् भुटेको मकै त्यही गुन्द्री ओढ्छन् त्यही गुन्द्री ओछ्याउँछन् सुच्छन् निर्लामा भोकाई छन् यस्तै ससुरा मेरा माई तिनी पुग्दैन हजुरको जोडा हजुरको छोरी त विवाह गरिदिँदा बाँधेनुस हाती रत घोडा राजाको कुलमा जन्म हुन गयो विवाह नहुने भयो यो वृन्दावनमा फुल फुल्यो मधुमालातीको फुल झैँ जोवन गयो कुन चाहिँ मरतले गरिदिन्छ निसापा कुन दैव दिन्छन् पति सङ्कोचन सङ्गिनी सबै चली गए मन रुन्छ मेरै अति
1: हजुर यस्तै वैरागी
0: नाकी पुतली जसुती गरे कि सुन्दरी मेरी छोरी